0: भएका 62 वर्षीय कुले घरतीमगरको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सोही पहिरोमा परि पशु चौपाया पनि मरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका नौ बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताउनु भएको छ। रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी बेवत्ता भएको भन्दै परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। निजको खोजी गर्ने क्रममा हिजो कारको पछाडिको सीटमा जलेको अवस्थामा निजको शव फेला परेको प्रहरले जनाएको छ। कारको भित्री भाग अधिकांश जलेको र निसासिएर निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाको सम्बन्धमा प्रहरले अनुसन्धान गरिरहेको छ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभामा केही विधेयक विचाराधीन छन् तर राष्ट्रिय सभा विधेयक विहीन बनेको छ। बिजनेस नभएका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक दुई सातासम्मका लागि स्थगित भएको छ। दुई साताको अन्तरालपछि प्रतिनिधि सभाको बैठक यही साउन 14 गते र राष्ट्रिय सभाको बैठक साउन 15 गते बस्दैछ। तर ती बैठकका लागि समेत पर्याप्त सरकारी बिजनेस छैन। संसद सचिवालयका अनुसार यही कारण कुनै प्रतिवेदन वा प्रस्तावलाई संसदको कार्यसूचीमा राख्ने तयारी भइरहेको छ। प्रतिनिधि सभामा हालै अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन गर्न बनेको विधेयक 2083 दर्ता भएको छ। त्यसबाहेक सदनमा अगाडि बढ़ने मिल्ने अर्को विधेयक छैन। राष्ट्रिय सभामा त एउटा पनि विधेयक छैन। विधेयक बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभामा केही प्रस्ताव छन्। प्रतिनिधि सभामा दुईवटा जरूरी सार्वजनिक महत्वको प्रस्ताव र दुईवटा संकल्प प्रस्ताव मात्र छन्। यसबाहेक सरकारले चाहेको खण्डमा संसदमा मन्त्रीसँग प्रश्नोत्तर तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सक्छ। आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले आफ्नो धारणा राख्न सक्छन्। दुवै सभामा संसदीय विषयगत समितिका प्रतिवेदनमाथि छलफल पनि हुन सक्छ। तर सरकारले विधेयक नै नदिएको अवस्थामा अन्य विषयलाई मात्र कार्यसूची बनाएर लामो समय संसद चलाउन कठिन हुने संसद सचिवालयका अधिकारीहरू बताउँछन्। सरकार करिब दुई तिहाई बहुमतमा छ तर संसदलाई पर्याप्त विधेयक दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीचले पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गर्नुभएको सहमति पत्र अनुसार प्रदेश सरकार गठन, नेतृत्व बाँडफाँड तथा राजनीतिक सहकार्यका विषयमा साझा समझदारी भएको छ। सहमति पत्रमा विगतमा प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था तथा अनावश्यक राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनचाहना अनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र द्रुत विकासलाई अघि बढ़ाउने उद्देश्यले सहमति गरिएको उल्लेख छ। सहमति अनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँडमा कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ। बहुप्रतीक्षित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भोलि सोमबार हुने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सरकारले उक्त समितिमा सुरुङ मार्ग उद्घाटन गर्ने तयारी गरेको हो। सड़क विभागका अनुसार उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधि तथा जापानी राजदूत लगायतको उपस्थिति हुनेछ। सड़क विभागले नेपालकै पहिलो सुरुङ मार्गको उद्घाटनपछि केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण तथा सुरक्षा मूल्यांकन गरिने भएको छ। ती सबै प्रक्रिया पूरा भएपछि साउनको अन्तिम सातदेखि मात्र सर्वसाधारणको लागि सुरुङ मार्ग सञ्चालनमा ल्याइने अथवा खुला गरिने विभागको तयारी छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ भित्रिने तथा बाहिरिने सवारी आवागमन थप सहज हुने, यात्रा समय घट्ने र ट्राफिक चाप व्यवस्थापनमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ। साझा खबरमा अब विदेशको खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टी सीजेपीले विद्यार्थी आन्दोलन अन्त्य भएको आधिकारिक घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधिमण्डल प्रवक्ताद्वय सौरभ दास र अभिषेक रानकासँग करिब दुई घण्टासम्म तेस्रो चरणको वार्ता गरेका थिए। वार्ता निष्कर्षमा पुगेपछि कन्स्टिट्यूशनल क्लबमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सीजेपीका प्रवक्ता आशुतोष राङ्काले भन्नुभयो, हाम्रा सबै मागहरू स्वीकार गरिएका छन्, त्यसैले हामी सम्पूर्ण प्रदर्शनकारीहरूलाई तत्काल शान्तिपूर्ण रूपमा आन्दोलन फिर्ता लिन र घर फर्कन अपील गर्दछौ। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनकारीमाथि कुनै कार्यवाही अघि नबढ़ाउन सीजेपीले माग गरेको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेका छन्। यस विषयमा थप ठोस कार्यका लागि करिब चार हप्तापछि सरकार र सीजेपी बीच पुनः बैठक बस्ने सहमति भएको छ। सीजेपीका प्रवक्ता सौरभ दासले सरकारले तय गरेको समय सीमाभित्र सबै शर्तहरू पूरा गर्ने विश्वासका साथ सद्भावपूर्वक आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन्। तेकन्दो खेलाड़ी वैभवी सापकोटाले हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेकन्दो प्रतियोगितामा नेपाललाई स्वर्ण सहित दुई पदक दिलाएकी छिन्। चीनको हाइनान प्रदेश स्थित हाइकाउ शहरको तुनचाङ काउन्टी रंगशालामा भएको उक्त प्रतियोगितामा वैभवले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इण्डोनेसिया, सिंगापुर, मलेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, हङकङ, पाकिस्तान लगायत देशका खेलाड़ीहरूको सहभागिता रहेको थियो। अन्तिम चरणमा थाइल्याण्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण पदक जितेकी हुन्। उता क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्याण्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन्। सन् 2046 फिफा विश्वकप एसियाका सात राष्ट्रहरूले संयुक्त रूपमा आयोजना गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ। जापान फुटबल एसोसिएशन जेएफए को नेतृत्वमा एसियाका सात राष्ट्रहरू मलेसिया, दक्षिण कोरिया, चीन, थाइल्याण्ड, इण्डोनेसिया र सिंगापुरले आयोजना गर्ने विषयमा छलफल भएको छ। जेएफए का अध्यक्ष सुने यासु मिया मोतोले क्षेत्रीय फुटबल महासंघहरू बीच यस विषयमा सकारात्मक र रचनात्मक कुराकानी भइरहेको बताउनु भएको छ। पूर्वी र दक्षिण पूर्वी एसियाली देशहरू बीचको यो सहकार्यले विश्वव्यापी फुटबल नक्सामा यस क्षेत्रको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। यस महत्वाकांक्षी योजना अन्तर्गत सहभागी देशहरूले आआफ्ना उत्कृष्ट र आधुनिक रंगशालाहरूलाई खेल स्थलका रूपमा प्रस्तुत गर्नेछन्। जस अनुसार मलेसियामा रहेको विशाल बुकिट जलील राष्ट्रिय रंगशालालाई प्रमुख दावीका रूपमा प्रयोग गरिने योजना छ। यसका अतिरिक्त इण्डोनेसियाको चर्चित गेलोरा, बुगबुङ, कर्णोर र जाकर्ता अन्तर्राष्ट्रिय रंगशाला जस्ता ठूला तथा अत्याधुनिक पूर्वाधारहरूलाई पनि यस दावीको मुख्य आधार बनाइनेछ, जसले गर्दा मलेसिया तथा छिमेकी राष्ट्रहरूले विश्वकपका महत्वपूर्ण र रोमाञ्चक खेलहरू आफ्नो भूमिमा सञ्चालन गर्ने दुर्लभ अवसर प्राप्त गर्न सक्नेछन्। सन् 2002 जापान र दक्षिण कोरियाले संयुक्त रूपमा सफल रूपमा विश्वकप आयोजना गरेपछि यस क्षेत्रमा पुनः विश्वकप फर्काउने यो पहिलो बलियो प्रयास हुनेछ। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। त्रिशुली नदीमा इन्जिन खस्ता चालक बेपत्ता, मापदण्ड विपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सील। पहिरोले बगाएर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते, बिजनेस कुर्दै संसद। एमाले नेकपा बीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति। भारत सरकार र कक्रोच जनता पार्टी सीजेपी बीचको वार्ता सफल, एक महिनादेखि चलेको आन्दोलन स्थगित। र नेपालकी तेकन्दो खेलाड़ी वैभवीलाई चीनमा स्वर्ण सहित दुई पदक। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साय सिंह तामाङलाई धन्यवाद दिँदै म गेमलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौँ न त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
5: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
5: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
5: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
5: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 10 गते आइतबार, जुलाई 26 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीच सहमति, कर्णालीको मुख्यमन्त्रीबाट यमलाल कणेलको राजीनामा, संघीय संसदमा बिजनेसको अभाव, गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता,
1: जेएनजी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्चियट, एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण, 200 कर्मचारीको सरुवा अनलाइनबाटै,
0: श्रीलंका टापु सधैं जोखिममा, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना, डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित, डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार,
1: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता, शिक्षा मन्त्रीको राजीनामा सँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति, इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टाइनी पक्राउ,
0: र एसआरसी +2 अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट, दक्षिण एसियाली कराँते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित, एक हाँच फेर टेबल टेनिसको उपाधी साक्यलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, प्रदेशमा सत्ता सहकार्यका लागि एमाले र नेकपा बीचमा भएको सहमतिको प्रसंग।
1: एमाले र नेकपाले प्रदेशसभामा सहकार्य गर्दै संयुक्त सरकार बनाउने सहमति गरेका छन्। कोशी, बागमती र लुम्बिनी प्रदेशमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्ने गरी हिजो दुई दल बीच सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्रमा मधेस र गण्डकी प्रदेशमा अन्य राजनैतिक दलसँग पनि परामर्श गरेर मात्रै सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार पार्ने उल्लेख गरिएको छ। ती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरेको छ, त्यहाँ एमाले र नेकपा मिल्दा मात्रै सरकार गठन हुन सक्ने अवस्था छैन। दुवै दलले प्रदेश सरकारमा सहकार्यलाई राजनैतिक स्थिरता कायम गर्ने माध्यमका रूपमा व्याख्या गरेका छन्। पछिल्लो समय प्रदेशसभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनैतिक प्रतिस्पर्धाले उत्पन्न गरेका समस्या समाधान गर्दै सुशासन, समृद्धि र प्रादेशिक विकासलाई तीव्रता बनाउन दुवै दल सहकार्य गर्ने निर्णयमा पुगेको सहमति पत्रमा उल्लेख गरिएको छ। पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटलाई लिएर कांग्रेस र एमाले बीच अविश्वास बढ़ेको थियो। सत्ताको नेतृत्व गरेको कांग्रेसले बजेटमा एकलौटी गरेको भन्दै सत्ता साझेदार एमाले साथ नदिएपछि चालू आर्थिक वर्षको बजेट नै पारित भएन। त्यसपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको थियो। हिजो सहमतिसँगै वामशक्ति बीच प्रदेश सरकारमा कार्यगत एकता अघि बढ़ेको नेकपाका नेता अग्नि सापकोटाले सीआईएनलाई बताउनुभयो।
3: हाम्रो केही समय अगाडि बसेको यो राजनीतिक संयोजन समिति बैठकले धेरै निर्णय गरेको थियो। त्यसमध्ये चारवटा निर्णय महत्वपूर्ण थियो। एउटा आफ्नै पार्टीलाई सुदृढ बनाउने, दोस्रो संयुक्त मोर्चा अर्थात् वाम एकीकरणमा निर्णय दिने, तेस्रो चाहिँ कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने, चौथो चाहिँ वृहत देशभक्तहरूको राष्ट्रिय मोर्चा बनाउने भन्ने थियो। यो चाहिँ सहकार्यको सहमति जुन भएको छ यो शुरूआत हो र विगतका सबै अनुभवहरूलाई शिक्षाका रूपमा दिएर हामीले चाहिँ यसलाई अन्तत पार्टी एकतासम्म पुर्याउने उद्देश्यका साथ यो गरिएको हो।
0: सरकारमा सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्ने र स्वर्ग र नर्कसम्म सँगै जाने कसम खाएका र पछि धोका पाएका दुई नेता फेरि एकपटक सहकार्यका लागि तयार देखिएका छन्। एकअर्कालाई धोका दिएको आरोप लगाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड फेरि एउटै राजनैतिक समीकरणमा उभिनु भएको हो। 2079 निर्वाचनपछि करिब 18 महिना सरकारमा सहकार्य गरेका ओली र प्रचण्ड बीच सम्बन्ध बिग्रिएपछि दुवैले एकअर्कामाथि विश्वासघातको आरोप लगाउँदै आउनु भएको थियो। प्रचण्डले पटक पटक ओलीले आफूलाई प्रधानमन्त्री बनाउने सहमति तोडेर कांग्रेससँग मिलेको आरोप लगाउँदै आउनु भएको छ। यसैबीच एमाले र नेकपा मिल्दा पनि चार प्रदेशमा बहुमत नपुग्ने अवस्था देखिएपछि नेपाली कांग्रेसले पनि दुवै दल बाहेकको वैकल्पिक सत्ता समीकरणको सम्भावनाका बारे छलफल अघि बढ़ाउने तयारी गरेको छ। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाईलीले बलियो प्रतिपक्ष लोकतन्त्रका लागि आवश्यक रहेको प्रतिक्रिया दिनुभयो। उहाँले एमाले नेकपा बाहेक वैकल्पिक सरकारको सम्भावनाबारे छलफल हुने पनि जानकारी दिनुभयो। एमाले नेकपा सहमतिलाई जसपा नेपालले सकारात्मक रूपमा लिएको बताएको छ, तर हालसम्म आफूहरूसँग कुनै औपचारिक अनौपचारिक सम्वाद नभएको पार्टीका प्रवक्ता मनिष सुमनले बताउनुभयो। सम्झौताप्रति सकारात्मक छौं, तर मधेस प्रदेशका विषयमा हामीसँग हालसम्म सम्वाद पनि भएको छैन। यदि सम्वाद भयो भने जसपा नेपालको नेतृत्वमा सरकार बन्ने शर्तमा सहकार्य गर्न सकिने पनि उहाँले प्रतिक्रिया दिनुभयो। मधेससँगै लुम्बिनीमा पनि जसपा नेपाल निर्णायक अवस्थामा पुगेको छ। कर्णाली प्रदेशबाट भने मुख्यमन्त्रीबाट यामलाल कण्डेलले हिजो राजीनामा दिनुभयो। आयोजित प्रदेश सभाको बैठकमा उहाँले भन्नुभयो,
4: एकले अर्कोलाई केन्द्रीय तहको राजनीतिक परिवर्तनका कारणले मन मिलेको भए पनि, विचार मिलेको भए पनि संगत फेर्नुपर्ने परिस्थिति बने अनुसार अहिलेको नेपाली कम्युनिष्ट पार्टीसँग पनि संगत गरियो। नेपाली कांग्रेससँग त अलि अस्तिसम्म हामी संगत गरेकै अवस्था थियो। जब यतिको साथीहरूले म प्रति यो प्रस्ताव राखिसकेपछि राजीनामा दिएको कुरा घोषणा गर्न चाहन्छु। सबैलाई धन्यवाद दिँदै बिदा हुन चाहन्छु। धन्यवाद।
0: यसैबीच गाँजा खेतीलाई वैधानिकता दिन गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुभएको छ। 25 असारको प्रदेश सभा बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेपछि सभामुख कृष्ण प्रसाद धिताले प्रमाणित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालय पठाउनु भएको थियो। प्रदेश प्रमुख डिलीराज भट्टले प्रमाणीकरण नगरी प्रदेश सभामै फिर्ता पठाइदिनु भएको छ। सभामुखले गरेर प्रदेशसभा सचिवालयले 30 असारमा प्रमाणीकरणका लागि विधेयक पठाएकोमा प्रदेश प्रमुख भट्टले संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुख कार्यालयले विधेयक शुक्रबार फिर्ता पठाएको प्रवक्ता प्रवीण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: सरकारले सुशासन र सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन अनलाइन प्रणालीबाट कर्मचारी सर्वा शुरू गरेको छ। त्यस अनुसार 1,750 कर्मचारीले अनलाइन प्रणालीबाट सर्वा शुरूको लागि निवेदन दिएका छन्। विगत लामो समयदेखि झाँगिँदै आएको कर्मचारी सर्वाको व्यतिथि अन्त्य गर्दै सरकारले प्रभावकारी र पूर्ण रूपमा डिजिटल मैत्री बनाएको हो। यसको कार्यान्वयन अनलाइन शुरूआत प्रणालीबाटै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिइ शुरू भएको छ। मन्त्रालयमा अनलाइन प्रणालीबाट सरूवाका लागि निवेदन दिने कर्मचारीको संख्या 1,750 रहेको मन्त्रालयले जनाएको छ। यसैबीच अनलाइन प्रणालीबाट निवेदन दिँदा कम्तीमा 5 विकल्प सहितको कार्यालय रोजेर सरूवाका लागि कर्मचारीले निवेदन दिन सक्नेछन्। निवेदन दिनेमा खरिदारदेखि सहसचिवसम्मका कर्मचारी रहेका छन्। मन्त्रालयले 2 अघिदेखि नै कर्मचारी सरूवाको निवेदन अनलाइन प्रणालीबाट गर्ने निर्णय समेत गरेको छ। यता सरकारले सबै कर्मचारी सरकारी कार्यालय बिहान 9 बेलुका 5 सञ्चालनमा ल्याएसँगै सेवा गराएका लागि भीड़भाड़ हुने कार्यालयमा सेवा सहज बनेको छ। कतिपय सेवाग्राही बिहानै सेवा लिन कार्यालय पुग्ने भएकाले दिउँसो आउने सेवाग्राहीका लागि पनि सेवा सहज र प्रभावकारी बन्दै गएको हो।
0: चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष तथा गेटा मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैर कानूनी भएको भन्दै अनशनरत डाक्टर गोविन्द केसीसँग सरकारले वार्ता शुरू गरेको छ। धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशनमा बस्नुभएका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि हिजो सेती प्रादेशिक अस्पताल भर्ना गरिएकोमा सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेललाई पठाएको हो। डाक्टर केसीका सहयोगी अमृत जयसी का अनुसार सचिव पौडेलले केसीसँग अनौपचारिक कुराकानी हिजो गर्नुभयो। डाक्टर केसीले आफ्नो बटम लाइन स्पष्ट पार्दै तयारी गरेर मात्रै आउन सचिवलाई भन्नुभएको उहाँले बताउनुभयो। सचिवज्यूसँग डाक्टर साहबले मेरो बटम लाइन 5 बुधे माग हो त्यो पूरा गर्ने गरी आउनुहोस् भन्नुभयो। जयसीले भन्नुभएको छ त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। सेती प्रादेशिक अस्पतालले आईसीयूमा उपचाररत डाक्टर गोविन्द केसीको स्वास्थ्य बारे हिजो साँझ विज्ञप्ति जारी गर्दै ब्लड प्रेसर र सुगर लेभलदेखि सोडियम र सेतो रक्त कोशिकाको मात्रा कम भएको रिपोर्ट सार्वजनिक गरेको छ। ब्लड प्रेसर 90/60 110/70 र ब्लड सुगर 50/60 MG/DL रहेको पनि अस्पतालले जानकारी दिएको छ। पिसाबमा किटोनको मात्रा देखिएको, मांसपेशी बाउडिनी, कमजोरीका कारण बोल्न र हिडुल गर्न असहज भएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। केसीले सुगर बढ़ाउने औषधि लिन समेत अस्वीकार गर्नुभएको र 4 सदस्यीय टीमले 24 घण्टा सघन अनुगमन गरिरहेको पनि अस्पतालले जानकारी दिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यकको अधिकारका लागि राजनीतिक दलबाट अपेक्षा,
5: आफूलाई शान्त रूपमा चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफ्नो पोजिसन पेपरहरू रेडी गरेर जानु चाहिँ हाम्रो अभियान हो र हामी गइराखेका पनि छौं।
0: संघीय संसदमा बिजनेसको अभाव, जेएनजी आन्दोलनको असर न्यायालयमा, 55% मात्रै मुद्दा फर्स्योट, एक वर्षमै थपियो 3 खर्ब सार्वजनिक ऋण लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: पाँच बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
9: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
10: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
9: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
11: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
12: कार्यक्रम साझा आवाज,
9: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
13: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
14: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
9: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
10: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
11: पसिनाको सम्मान, समानताको अभियान,
12: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: जलवायु परिवर्तनका कारण पानीका स्रोत सुक्दै जानु, खेतीयोग्य जमीनमा सिंचाईको अभाव हुनु र उत्पादन लागत बढ़दै जानुले डडेलधुराका किसान आधुनिक सिंचाई प्रविधितर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक कृषिमा लागेका किसानहरू थोपा सिंचाई प्रविधि अपनाउन थालेका छन् भने कतिपय किसान आगामी दिनमा यसलाई विस्तार गर्ने योजनामा रहेका छन्।
15: थोपा थोपा गरेर सिधै बिरूवाको जरासम्म पानी पुर्याइने थोपा सिंचाई प्रविधिले कम पानीमै बढ़ी उत्पादन लिन सकिने भएपछि किसानहरूको यसतर्फ आकर्षण बढ़ेको हो। डडेलधुरा जिल्लाका व्यवसायिक किसान परम्परागत तरिकाले खेतभरि पानी लगाउँदा पूरै पानीको सदुपयोग नहुने भएपछि थोपा सिंचाईबाट श्रम र समयको समेत बचत हुने भएकाले उत्साहित भएका छन्। अमरगढी नौका किसान कमल सिंह झुकाल,
16: यो वर्ष चाहिँ कृषि ज्ञान केन्द्रले मलाई मल्चिङ प्लस थोपा सिंचाईको कार्यक्रम मार्फत योजना दियो। सिंचाई हातले हाल्नुपर्ने झन्झट पनि भएन, बल्ब खोलिदियो, अटोमेटिक रूपमा पानी गइरहन्छ। निगरानी मात्र गरेर रोड कहाँ कुनै बोर्डले पाएको थिएन भने के गरे हेर्दा हुन्छ। थोपा सिंचाई त हुनुपर्ने नै छ किसानको लागि।
15: कतिपय किसान कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन थोपा सिंचाई प्रविधि अपनाउने तयारीमा छन्। सिंचाईको अभाव तथा पानी पर्याप्त नभएको ठाउँमा व्यवसायिक कृषि गर्नका लागि यो प्रविधिले केही हदसम्म राहत हुने विश्वास किसानहरूको छ। गन्याब्दुरा गाउँपालिका एक धौलाकोटका किसान खेमराज अवस्थी,
17: अलि राम्रै फाइदा हुन्छ किनभने फागो अनुसार आएपछि मात्र किसानले डाइरेक्ट किन्दैन, अनुदान पाएपछि मात्र हो, तर अरूभन्दा फाइदा नै हुन्छ।
15: विशेष गरेर बेमौसमी तरकारी खेतीमा थोपा सिंचाई प्रविधिको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाभर 100 बढी व्यवसायिक किसानहरूले थोपा सिंचाई प्रविधि अप्नाएका छन्। केन्द्रका प्रमुख नरेन्द्र पनेरो,
18: थोपा सिंचाई विशेष गरेर हामी बेमौसमी तरकारी खेतीमा गर्छौँ। विशेष गरेर यसको मुख्य उद्देश्य भनेको जो यो जलवायु परिवर्तनका नकारात्मक अनुकूलन छन्, यो लामो चाहिँ खरेडी रहने, त्यसपछि यो पानीका स्रोत कम भएको ठाउँमा चाहिँ थोरै पानीले चाहिँ बिरुवालाई चाहिँ जति चाहिन्छ त्यति दिन सकिन्छ, डाइरेक्ट जरामा जान्छ थोपा सिंचाईले, त्यसले गर्दा थोरै पानीले पनि उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ।
15: थोपा सिंचाई मार्फत पानीसँगै मल व्यवस्थापन गर्न सजिलो हुने, गोडमेलमा सजिलो हुने, छुट्टै सिंचाईको आवश्यकता नपर्ने र उत्पादन समेत बढ्ने भएपछि किसान पनि उत्साहित छन्। जलवायु परिवर्तनको चुनौतीका बीच पानीको सदुपयोग गर्दै दिगो कृषि प्रणाली विकास गर्न थोपा सिंचाई प्रभावकारी भए पनि सबै किसानको पहुँचमा भने पुग्न सकेको छैन। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: साझा खबरमा अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, कान्तिपुर दैनिकमा सन्त्रासमा कर्मचारी शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्रीको प्रमुख सहयोगीका रूपमा रहने मुख्य सचिव सुमन राज अर्याललाई 25 असारमा प्रधानमन्त्रीका सल्लाहकार असीम शाहले विदाई गर्नुभयो। यसअघि तत्कालीन प्रधानमन्त्री मुख्य सचिवलाई विदाई गर्ने अभ्यास रहेकोमा 3 महिनाभन्दा बढ़ी प्रधानमन्त्री बालेन्द्र शाहसँगै रहेका अर्यालको यो अस्वाभाविक विदाईले कर्मचारी वृत्तमा चर्चा त पायो, तर कर्मचारीले त्यसलाई अस्वाभाविक मानेनन्। किनभने मोबाइल सन्देश पठाएकै भरमा तत्कालीन सचिव कृष्ण पुष्कर यसअघि नै पक्राउ परिसकेकोले यसलाई कर्मचारीले थप अर्को एक घटनाका रूपमा मात्रै लिएका छन्। कार्य सम्पादनका आधारमा अवसरको घोषणा र तलब वृद्धि सकारात्मक भए पनि अन्य धेरै निर्णयले कर्मचारी डर र दबावमा रहेको भनेर उल्लेख गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भने ब्यूरो कृषिलाई रिफर्म गर्न आवश्यक रहेको र त्यस क्रममा चालेका केही कदमले संशय बढ़ेको हुन सक्ने, विभागीय मन्त्रीका नाताले कसैलाई अन्याय हुन नदिने उहाँले प्रतिबद्धता जनाउनु भएको उल्लेख गरिएको छ। कपिल वस्तुमा भेटिए अरबी र फारसी लिपिका सिक्का शीर्षकमा मनोज पौडेलले कपिल वस्तुबाट लेख्नु भएको खबर छापिएको छ। कपिल वस्तु नगरपालिका 2 बभनी स्थित खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सिक्का भएको करूवा फेला परेको हो। एउटा करूवामा 2314 थान तामाका सिक्का छन्। सबै मुद्राको तौल 7 किलो 34 ग्राम छ। स्थानीय रामराज यादवले खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रा सहितको करूवा फेला पार्नुभयो। डेढ साता अघि करूवा सहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई पनि दिनुभएको थियो। उहाँले एक सातासम्म करूवा सहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो। पुरातात्विक वस्तु घरमा राखेर सरकारले कार्यवाही गर्ने हल्ला फैलिएपछि कोरीले त्यसलाई गाउँकै पोखरीको डिलमा लगेर राख्नुभएको थियो। पोखरी किनारमा करूवा रहेको सूचना पाएपछि उक्त ओडाका अध्यक्ष दिलीप कुमार चौधरीले प्रहरीलाई खबर गर्नुभयो। 4 साउनमा प्रहरी पुगेर मुद्रा सहितको करूवा जिल्ला प्रहरी कार्यालयमा लगेको थियो। अर्को खबर, पीपीएको पर्खाईमा 16,500 मेगावाटका 281 आयोजना शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ। करिब 16,500 मेगावाट क्षमताका 281 जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणमा विद्युत खरिद बिक्री सम्झौता पीपीएको प्रतीक्षामा रहेको उल्लेख गरिएको छ। भित्रीपन्नामा जेएनजीको आन्दोलनको असर न्यायालयमा 55% मात्र मुद्दा फर्स्योट शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। देशभरका अदालतमा विचाराधीन कुल 3,57,023 मुद्दा मध्ये 1,96,464 फर्स्योट भएका छन् भने 1,60,549 थान मुद्दा बाँकी रहेको उल्लेख गरिएको छ। चक्रपथको चप्पल कारखाना धोबीखोला खण्डमा ठेक्का आह्वान दशैं अघि नै काम थालिँदै शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ भने एक वर्षमै थपियो

0: राज पौडेलले लेख्नु भएको छ भने चराको चिरबिरसँगै बिउजिन्छ कोशी टप्पो शीर्षकमा बाबुराम कार्कीले बराह क्षेत्रबाट लेख्नु भएको खबर छापिएको छ। भित्रीपन्नामा ट्रमा सेन्टरलाई 80 लाखको इम्प्लान्ट सहयोग शीर्षकमा खबर छापिएको छ भने राष्ट्रिय किताबखानाको क्षेत्राधिकार विस्तार गरिएको छ। सरकारले राष्ट्रिय किताबखाना निजामतीको क्षेत्राधिकार विस्तार गरी 3 किताबखानालाई एउटै बनाएको छ। यसअघि साबिकमा राष्ट्रिय किताबखाना निजामती अन्तर्गत राष्ट्रिय किताबखाना शिक्षक र राष्ट्रिय किताबखाना प्रहरी भए पनि उक्त किताबखानाका नीति कार्यक्रम र बजेट भने सम्बन्धित मन्त्रालय अन्तर्गत अलग अलग रहेका थिए। नयाँ प्रणालीबाट राहदानी सुधार गर्दै अगाडि बढ़दै शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ भने अलैंची निर्यात अहिलेसम्मकै उच्च भएको बारेमा कोकिला ढकालले इलामबाट लेख्नु भएको छ। वर्षभरि 12 लाख पर्यटक भित्रिएको बारेमा पनि गोर्खापत्र दैनिकमै खबर छापिएको छ।
1: खबरमा अब विदेशका खबर। भारतको केन्द्र सरकारका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि ककरो जनता पार्टी एससीजेपीले नयाँ दिल्लीको जन्तर मन्तरमा विद्यार्थी आन्दोलन अन्त्य भएको घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू केन्द्रीय मंत्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधि मण्डलसँग वार्ता गर्नुभएको थियो। वार्ता निष्कर्षमा पुगेपछि आन्दोलन फिर्ता लिएको हो। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति र आन्दोलनरत विद्यार्थीलाई कुनै पनि कार्यवाही अघि नबढ़ाउने माग अघि सारिएको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब 4 सातापछि सरकार र सीजेपी बीच पुनः वार्ता हुने सहमति समेत भएको छ। इजरायली सेनाले कब्जा गरिएको वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रमा पालिस्तानीको घर घरमा छापा मारेर दर्जनौ पालिस्तानीलाई हिरासतमा लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पालिस्तानी समाचार एजेन्सी वफाका अनुसार इजरायली सेनाले नाबलुस प्रान्तको ताल गाउँमा छापा मारेर कम्तीमा 30 पालिस्तानीलाई हिरासतमा लिएको हो र 1 महिनाको अवधिमा करिब अफगान शरणार्थी स्वदेश फर्किने क्रम बढ़ेको छ। 1 महिनामा 14,539 अफगानी नागरिक र 97,277 जना शरणार्थी छिमेकी देश र पाकिस्तानबाट अफगानिस्तान फर्किएको अफगान सरकारले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। पुल्चुकियन्स फिटनेस हबको आयोजना र इनसाइट स्पोर्ट्स नेपालको समन्वयमा एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। प्रतियोगितामा 10 छात्र टीमको सहभागिता रहने आयोजकले बताएको छ। बंगलादेशको ढाकामा सम्पन्न 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदी बहिनी दिया र दीक्षा तामाङ सम्मानित हुनुभएको छ। एक्सटेपका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले एक्सटेपको शोरूममा उहाँहरूलाई गिफ्ट ह्याम्पर र प्रशंसा पत्रबाट सम्मान गर्नुभयो। नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा नेपाल एपीएम डबल टेबल टेनिस च्याम्पियनशीपमा इखाछे टेबल टेनिस क्लबका राजेन्द्र श्रेष्ठ र राजु साक्यको जोडीले उपाधि जितेको छ।
1: यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारका लागि सरकारवालाको भूमिका र अपेक्षा कुराकानी कार्टुन लगायतका सामग्री माथि नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्टन लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: को एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको राजनीतिक अधिकारको कुरा लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र राजनीतिक नेतृत्वको भूमिकाका बारेमा निलहेरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरीसँग हामीले कुराकानी गरेका छौं।
4: यो कन्टिन्यू रूपमा निलहेरा समाजले चाहिँ सेन्ट्रल लेभलबाट
5: अथवा यो निलहेरा समाजलाई मात्रै होइन अरू कसैले पनि गर्न सक्छ उनीहरूले पनि गर्नुपर्छ भन्ने
4: सबैले गर्नुपर्छ। यो त खासमा भनिदिने भने जस्तो उच्च ठुल्ठुला पोलिटिकल पार्टी जसको चाहिँ डिसिजन चल्छ त्यो ठाउँमा चाहिँ यो समुदायको प्रतिनिधित्व हुन एकदमै जरूरी छ। पछिल्लो क्रममा भूमिका आइसकेपछि कतिको सहज भएको छ हाम्रो समुदायका साथीहरू एकदम सहज
5: के सहज महसुस गर्नु
4: जस्तो ए हामीले पनि पोलिटिकल पोलिटिक्समा छिर्न सक्ने रहेछौँ हामीलाई पनि राजनीतिक साक्षरता चाहिन्छ अब चाहिँ हामी पनि अगाडि आउनुपर्छ भन्ने किसिमको आत्मा। पछिल्लो क्रममा के थियो भन्दा होइन हामी यो अभियान त हौ एउटा मानव अधिकारको लागि चाहिँ हामी लड्न सक्छौँ फलान ठाउँमा चाहिँ तेस्रो लिङ्गलाई थुन्या छ भने त्यो ठाउँमा गएर चाहिँ हामी लबी गर्न सक्छौँ मात्रै सीमित थियो भने अहिले चाहिँ पोलिटिकल इस्युजमा चाहिँ भनौँ न पोलिटिकल अलिकति राजनीतिक क्षेत्रमा चाहिँ हामी उदाउनुपर्छ भन्नेको सोच आउनु भनेको त धेरै ठूलो परिवर्तन हो।
5: त्यो सोच आएर मात्रै पुग्ने हो के भयो भने राजनीतिमा सक्रिय रहन र भोलि कानून बनाउने ठाउँमा पुग्नको लागि पनि त्यो सकिन्छ भन्ने तपाईँहरूमा त्यो विश्वास छ?
4: प्रत्येक जुन निर्णायक तहहरू छ त्यो निर्णायक तहदेखि लिएर ल मेकर्सहरू उहाँलाई चाहिँ यो विषयमा के हो यो सेक्स जेन्डर सेक्सुअलिटी एलजीबीटीआईक्यू कम्युनिटिज भनेर उहाँहरू अवेर हुन जरूरी छ। प्रत्येक सेक्टर्समा चाहिँ यो समुदायलाई चाहिँ समावेशितामा ल्याएर यसको विषयमा बुझेर त्यस्तै किसिमको नीति नियम कानूनहरू चाहिँ फर्मुलेट गरिदिनु भयो भने त अफकोर्स तल त भनौँ न प्रोभिन्स लेभलमा लोकल लेभलमा त अटोमेटिकली बुझिन्छ नि त। त्यो
5: भनेको राजनीतिक दलको नेतृत्वले त्यो अवसर दिने र त्यही अनुसारको प्राथमिकता दिने काम अगाडि बढ्छ।
4: राजनीतिक दल मात्रै नभनौ कस्तो कस्तो कानूनहरू छन् त्यो कानूनहरूमा प्रत्येकमा चाहिँ स्पेस पायो भने परिवर्तन त सम्भव नै छ नि।
5: अझै हामीले पनि गर्नुपर्ने अथवा हामीले पनि परिमार्जित भएर अगाडि बढ्नुपर्ने अथवा संगठित भएर हो कि कसरी तपाईँहरू चाहिँ त्यो सामूहिकताको भावना कसरी विकास गर्दै हुनुहुन्छ?
4: यो लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको जुन समूह छ समूह भनौँ न एउटा समाज छ यो समाज अब मान्छे आफ्नो समुदाय कता छ होइन उतैतिर ढल्किने न हो अन्ततिर त जाँदैन नि त। जस्तो सिसजेन्डर वुमन सिसजेन्डर म्यानहरूको अब देखिहाल्नु भएको छ समुदाय आम समुदाय नै हो तर हाम्रो समुदायको लागि स्पेस जहाँनिर उसको आवाज सुनिन्छ जहाँनिर उसको चाहिँ अलिकति भनेका भनाइहरू सुनिन्छन् ती ठाउँमा गएर आफ्नो कुरा व्यक्त गर्ने न हो त्यो
3: लैंगिक यौनिक अल्पसंख्यकको अधिकार र पछिल्लो समयमा राजनीतिक नेतृत्वको प्रतिबद्धताका बारेमा परशु चौधरीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
6: प्रदेशमा सत्ता सहकारीका लागि एमाले र नेकपा बीच सहमति कर्णालीको मुख्यमन्त्रीबाट इमलाल कणेलको राजीनामा संघीय संसदमा बिजनेसको अभाव गण्डकी प्रदेश प्रमुखद्वारा गाँजा विधेयक फिर्ता
3: जेन्जी आन्दोलनको असर न्यायालयमा 55% मात्रै मुद्दा फर्स्योट एक वर्षमै थपिएको 3 खर्ब सार्वजनिक ऋण 200 कर्मचारीको सरुवा अनलाइनबाटै
6: श्रीलंका टापु सधैँ जोखिममा पीपीएको पर्खाईमा 16,500 मेगावटका 281 आयोजना डडेलधुराका किसान थोपा सिंचाई प्रविधिमा आकर्षित डाक्टर गोविन्द केसीसँगको वार्तामा सरकार
3: नयाँ दिल्लीमा जारी विद्यार्थी आन्दोलन फिर्ता शिक्षा मन्त्रीको राजीनामासँगै आन्दोलनरत विद्यार्थीलाई कुनै कार्यवाही अघि नबढ़ाउने सहमति इजरायली सेनाद्वारा दर्जनौ प्यालेस्टिनी पक्राउ
6: र एसआरसी प्लस टू अन्तर कलेज बास्केटबल प्रतियोगिता आजबाट शुरू दक्षिण एसियाली कराते च्याम्पियनशीपका स्वर्ण विजेता दिदीबहिनी दिया र दीक्षा तामाङ सम्मानित इखाचुए टेबल टेनिसको उपाधि साकेको जोड़ीलाई
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब सभा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी जो यस अगाडि एकअर्कालाई आरोप प्रत्यारोप गर्दै आएका थिए तर हिजो एकाएक प्रदेशमा सत्ता समीकरण बनाउने भनेर सहमति सार्वजनिक भएको छ। यहाँ एउटा बन्द कोठा छ। बन्द कोठाभित्र एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्ड जस्ता देखिने व्यक्ति दुईटा कुर्सीमा बसेर आमने सामने हुँदै त्यहाँ चेस खेलिराखेको जस्तो देखाइएको छ। बाहिरपट्टि ढोकाबाट एकजना व्यक्ति भित्र प्रवेश गर्न खोज्दै गर्दा त्यहाँ भित्रै रहेका एकजना व्यक्तिले केही भन्दैछन् भित्रतर्फ देखाउँदै तल यस्तै लेखिएको छ प्रदेश प्रदेश खेलिरहनु भएको छ क्या अनि यति नै नखेल्ले कसरी दिन बिताउने त उहाँहरूले
6: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: जय नेपाल सर.
2: जय नेपाल.
3: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द. कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बता.

0: हेलम्बु एफएम 89.6 मेगाहर्ट्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाइ, अघिल्लो अध्ययनमा हामीले भजन संग्रहको पुस्तकको परिचय अध्ययन चाहिँ शुरू गरेका थियौं र समग्र पुस्तकको बारेमा जानकारी प्राप्त गरेका थियौं। आज चाहिँ हामी यस भजन संग्रह अध्ययनको पुस्तकबाट चाहिँ अगाडि कुन चाहिँ अध्ययनमा चाहिँ हामी पढ्नेछौं दाइ?
2: भाइ, आज हामी मुक्तिको मार्ग अध्ययन यात्रामा भजन संग्रहको पहिलो अध्यायबाट हाम्रो यो अध्ययनको यात्रालाई शुरू गर्नेछौ। यो अध्ययनले हामीलाई दुई प्रकारका मानिसहरू, दुई प्रकारका जीवनका मार्गहरू र तीनका फरक फरक परिणामहरूको बारेमा गहिरो शिक्षा दिनेछ। वास्तवमा यो अध्ययनले जीवन परिवर्तन गर्ने सत्यताहरू हामीलाई सिकाउनेछ।
1: तपाईँले बताउनु भएको ती दुई प्रकारका मानिसहरू, बाटोहरू र परिणामहरू चाहिँ के हुन्, यसलाई अझ हाम्रो श्रोताहरूमा स्पष्ट पारिदिनुहुन्छ?
2: अवश्य पनि भाइ। हामीले जीवनमा देख्ने सबै कुरा सही वा सत्य हुँदैनन्। समाजमा विभिन्न प्रकारका मानिसहरू हुन्छन्। केहीले हामीलाई परमेश्वरतर्फ र जीवनतर्फ डोर्याउँछन् भने केहीले विनाशतर्फ लैजान सक्छन्। त्यसैले हामी कुन मार्गमा हिँडिरहेका छौं र कसको प्रभावमा छौं भन्ने कुरा बुझ्न एकदमै आवश्यक छ। भजन संग्रह अध्याय एकले यही विषयलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ।
1: त्यसो भएदा हामीले हरेक कुरा परमेश्वरको वचनको आधारमा चाहिँ जिउनुपर्छ भन्ने कुरा होइन त?
2: हो, तपाईँले एकदम ठिक कुरा गर्नुभयो। परमेश्वरको वचन नै सत्यको मापदण्ड हो। आजको अध्ययनले हामीलाई साँचो आनन्द र आशिषको मार्ग के हो भन्ने कुरा सिकाउनेछ। त्यसैले खुल्ला हृदय र सिक्ने मन लिएर यो अध्ययनको यात्रामा सहभागी हुनुहोस् र परमेश्वरको वचनबाट आशिष प्राप्त गर्नुहोस्।
3: हा मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह एक अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी मुख्य विषय देख्छौ, दुई मानिस, दुई बाटो र दुई लक्ष्य। यो नै त्यो भजन हो जुनले उत्पत्ति खण्डको आरम्भ गर्दछ। यो अध्याय यो भौतिक संसारको सट्टामा मानिसको उल्लेख हुँदै आरम्भ हुन्छ। यो भजनले धन्य मानिसको, यानी हर्षित खुशीको मानिसको बारेमा कुरा गर्दछ। धन्य मानिस अईश्वरीय अधर्मी मानिसको ठिक विपरीतको हो। यो अन्तिममा आदम ख्रिष्टको तस्विर पनि हो, यानि यो अन्तिम आदम ख्रिष्टको तस्विर पनि हो, जो अईश्वरीय दुष्ट अधर्मी र उपहास गर्नेहरू, गिल्ला गर्नेहरूको बीचमा हुनुहुन्छ। कहिले कहीँ प्रभुको बारेमा सोच्दछौं कि उहाँ दुःखको, शोकको, खिन्नताका मानिस हुन्, अनि पेन्टिङ गरिएका उहाँका तस्विरमा उहाँलाई अति नै निराशको, दुःखको व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ। यो सत्य हो कि यसैयाले भन्छ उहाँ दुःखको, शोकको, कष्टको मानिस हुनुहुन्थ्यो। तर तपाईँ आगे निरन्तर किन पढ्नुहुन्न? यसैयाको पुस्तकमा तपाईँ देख्नुहुन्छ कि ख्रिस्टसँग आफैको दुःख कष्टहरू थिएन। यो कुरा याद राखौं। यसैया 53 अध्याय 4 पदले भन्दछ, उसलाई मानिसबाट तुच्छ ठानियो र ऊ शोकले पीड़ित दुखी मानिस थिए, ऊ मानिसहरूबाट घृणित भयो र हामीले उनलाई कुनै मोलको गनेनौ। मित्र, यो हाम्रो शोक, दुख, पीड़ा थियो जुन उहाँले बोकिरहनु भएको थियो। उहाँ हर्षित आनन्दित ख्रिष्ट हुनुहुन्थ्यो। यो नै उहाँको तस्विर हो। त सबभन्दा पहिले हामी देख्नेछौ धन्य मानिसको अभ्यास। भजन संग्रह एक अध्याय एक पदमा भनिएको छ, त्यो मानिस धन्य हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। यो पदले धन्य मानिसको अभ्यासको बताउँछ। यो भजनको अलिकता आगे हामी धन्य मानिसको शक्तिको र अन्तिममा उसको स्थिरताको देख्नेछौ। यो पहिलो पदमा हामी धन्य मानिसको अभ्यासको नकारात्मक पक्षको देख्छौ। हामीलाई भनिएको छ कि धन्य मानिसले त्यसो गर्दैन। यहाँ हामी तीन स्थितिहरूको देख्छौ। त्यो मानिस धन्य हो अर्थात त्यो मानिस खुशी हो जो दुष्टहरूको युक्तिमा चल्दैन, न त पापीहरूको मार्गमा खड़ा हुन्छ, न गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। जुन व्यक्तिले यो गर्छ त्यो धन्य यानि खुशी व्यक्ति होइन। त्यो तीन स्टेजहरूमा स्तरमा भएर जान्छ। पहिलो, ऊ दुष्टहरूसँग सामेल हुँदछ। दोस्रो, पापीहरूको मार्गमा आउँदछ। र तेस्रो, अन्तिममा ऊ गिल्ला गर्नेहरूको बैठकमा बस्दछ, मतलब तिनीहरूसँग मिल्दछ। त्यहाँ निश्चय नै प्रतिगमन यानि पछि हटाइ, अवनति यानि ह्रास र अधपतन छन्। धन्य मानिस दुष्टहरूको युक्ति सल्लाहमा चल्दैन, उसले दुष्टहरूको कुरा सुन्दैन। के तपाईँले यो कुराको ध्यान दिनुभएको छ कि प्रभु येशूले त आफ्नै स्वयंको कारण वा आफ्नो स्वयंको दिमागको निर्णयको निम्ति कहिले पनि आधारको रूपमा आफैलाई सहायता लिनु भएन। उहाँले आफ्ना चेलाहरूलाई कहिले यो भन्नु भएन कि केटाहरू हो, फेरि हामी गलिलमा गइरहेका छौं, मैले यस विषयमा केही समयदेखि गम्भीर तरिकामा विचार गरिरहेको छु र म तिमीहरूभन्दा बुद्धिमान अकलवाला हुँ र म सोच्दछु कि मेरो विचार दृष्टिकोण अनुसार यो काम गर्न एकदम उत्तम कुरा हो। मित्र, यस तरिकामा उहाँ आफ्ना चेलाहरूसँग पेश आउनु भएन। उहाँले सधैँ भन्नुहुन्थ्यो, म यरुसलेममा गइरहेको छु किनभने यो मेरो पिताको इच्छा हो। उहाँले आफ्नो पितासँग समय बिताउनुहुन्थ्यो र उहाँ जान्नुहुन्थ्यो कि पिताको इच्छा के थियो, अनि त्यस आधारमा उहाँ निश्चित क्षेत्रहरूमा सर्नुहुन्थ्यो, लाग्नुहुन्थ्यो। मेरो मित्र, सल्लाहको सुन्ने एउटा कुरा हो भने अनि असल सल्लाह यथोचित असल हुन्छ। सल्लाहको सुन्ने एउटा कुरा हो भने अनि असल सल्लाह यथोचित असल हुन्छ। तर निश्चय नै दुष्टहरूको सल्लाहको सुन्नु हुँदैन। हामी विश्वासद्वारा हिँड्नु पर्छ। दुष्टहरू को हुन्? तिनीहरू ती मानिस हुन् जसले परमेश्वरलाई वास्ता नराखिकन छोड्छन्। तिनीहरूका आँखाहरूका सामने परमेश्वरको डर भय केही छैन। तिनीहरू त्यस किसिमको जीवन जिउँदछन् मानौ त्यहाँ परमेश्वर नै हुनुहुन्न। हाम्रा वरिपरि हजारौं मानिसहरू यस्तै छन्। तिनीहरू एकाबिहानै उठ्छन्। तिनीहरू कहिले पनि परमेश्वर कहाँ प्रार्थनामा फर्कन्दैनन्। उहाँलाई कहिले पनि धन्यवाद दिँदैनन् पूरा रात सुरक्षा राख्नु भएको निम्ति, या असल भोजनहरूको प्रबन्ध गर्नुभएको निम्ति, वा कुनै असल भलाइ काम गर्नुभएको निम्ति। तिनीहरूले उहाँलाई वास्ता नगरी आफ्नो बाटोमा आफ्नो इच्छा अनुसार आगे बढ्छन्। तिनीहरू दुष्ट हुन् र दुष्टलाई अंग्रेजी बाइबल अनुसार अईश्वरीय मानिस भनिएको छ, जसले परमेश्वरलाई व्यवस्था छोड्छन्। दुष्टले कुनै मानिसलाई सल्लाह परामर्श दिन्छ र अहिले हामी उसलाई पनि पापीहरूको चालमा, दुष्टहरूको चालमा, तरिकामा उभिरहेको देख्छौ, किनकि उसलाई कुनै दुष्टले, कुनै पापीले सल्लाह परामर्श दिन्छ। यो नै पापीले उसलाई त्यहाँबाट लिँदछ। पापको अर्थ हो मिस द मार्क, चिन्हलाई चुकाउनु। तिनीहरूले यथोचित जीवन जिउँदैनन्। तिनै व्यक्तिहरूको बारेमा शास्त्रले बताउँछ जब यसले भन्छ हितोपदेश 14:13 कुनै बाटो मानिसलाई सिधा देखिएला तापनि आखिरमा त्यसले मृत्युमा नै पुर्याउने हुन्छ। फेरि शास्त्रले भन्छ मानिसको सारा चाल चलन उसको आफ्नै दृष्टिमा शुद्ध होला। पापीले सोच्ला कि ऊ बिल्कुल ठिक छ, तर ऊ पापी हो। परमेश्वरको वचनले भन्छ यसैया 55:7 दुष्टले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस्। फेरि शास्त्रले यो पनि भन्दछ यसैया 53:6 हामी सबै भेडाहरू झैं बरालिएका छौं, हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, औ परमप्रभुले उसमाथि हाम्रा सबै अधर्म हालिदिनुभयो। परमेश्वर पिताले हाम्रा दोषका सबै भार उहाँमाथि हालिदिनुभयो। हामी पापीहरू हौ, त्यो नै हाम्रो तस्विर हो। अमित्र, हामीले पहिले देख्यौं दुष्टले कुनै मानिसलाई सल्लाह दिन्छ, त्यसपछि हामी थाहा पाउँछौ कि त्यो मानिस पनि त्यो दुष्टको, पापीहरूको चालमा, मार्गमा उभिएको। त्यसपछि पापीहरूको चालमा उभिने कुराबाटको अर्को एक कदम गिराएको स्तर चाहिँ गिल्ला गर्नेहरूको बैठकमा बसाई हो। गिल्ला गर्नेहरू चाहिँ नास्तिकहरू हुन्। अहिले पापीले, कुनै दुष्ट मानिसले जवान मानिसलाई त्यहाँ बसाउँदछ। हामीलाई भनिएको छ कि तेस्रो स्तर हो ऊ गिल्ला गर्नेहरूको बैठकमा बस्दछ। गिल्ला गर्ने नास्तिक हुन्। उसले केवल परमेश्वरलाई मात्र अस्वीकार गर्दैन, तर उसले परमेश्वरको विरूद्ध घृणाको र शत्रुताको प्रदर्शन गर्दछ। यो कुरा हामी आज पनि देख्छौ। गिल्ला गर्नेहरू, उपहास गर्नेहरू तिनीहरू नै ती व्यक्ति हुन् जसले बिल्कुल परमेश्वरलाई विरोध गर्दछन्। तिनीहरू बाइबलको कुरा सुन्न चाहदैनन्, इन्कार गर्छन्, अस्वीकार गर्छन्। मित्र, परमेश्वरलाई अस्वीकार गर्नु वा इन्कार गर्नुभन्दा निज कुरा केही पनि छैन संसारमा। यदि तपाईँ तिनीहरूको बारेमा परमेश्वरको मनोवृत्तिको जान्न चाहनुहुन्छ भने यो यहाँ छ। सुन्नुहोला हितोपदेश 3:34 अभिमानी गिल्ला गर्नेहरूलाई परमेश्वरले त्यस्तै व्यवहार गर्नुहुन्छ, तर नम्रहरूमाथि उहाँले निगाह गर्नुहुन्छ। परमेश्वर गिल्ला गर्नेहरूको विरोध गर्नुहुन्छ र उहाँले तिनीहरूलाई पनि त्यसै गर्नुहुनेछ। यो निश्चय नै भयानक, डरलाग्दो तस्विर हो जुन यहाँ पेश गरिएको छ। अहिले यो नकारात्मक पक्ष हो, यो नै धन्य मानिसले गर्दैन, अनि अर्को पदमा हामी धन्य मानिसले गर्ने कुराको देख्नेछौ जुन सकारात्मक पक्ष हो। दुई पदमा भनिएको छ तर परम प्रभुको व्यवस्थामा नै त्यो प्रश्न रहन्छ र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। अमित्र, हामीले एक पदमा देख्छौ कि धन्य मानिसले गर्नु नहुने नकारात्मक कुरा, अब हामी यहाँ पद दुईमा देख्छौ सकारात्मक पक्ष जुन धन्य मानिसले गर्छ। पहिलो हो ऊ परम प्रभुको व्यवस्थामा नै प्रसन्न हुन्छ। परमेश्वरको जनको आनन्द, प्रसन्नता नै परम प्रभुको व्यवस्थामा छ। अर्को शब्दमा उसले परमेश्वरको वचनमा आनन्दको पाउँदछ। मित्र धेरै कलिसिया सदस्यहरूको निम्ति बाइबल सन्देश पटै लाग्दो बोरिङ छ। मित्र, यो यस्तो कुनै भार बोझ वा बोरिङको कुरा छैन। परमेश्वरको वचनले यानि परमेश्वरको वचन पढ्न र अध्ययन गर्ने काम वास्तविक आनन्द र प्रसन्नता हो। त्यो मानिस धन्य हो, यानि त्यो मानिस प्रसन्न हो, खुशी हो, जसको प्रसन्नता परमप्रभुको व्यवस्थामा छ। विशेष गरी ख्रिस्टियन जगतमा आज त्यहाँ आँसु, सुस्केरा, चित्कार, शिरदर्द, हृदय टुटाई, टुटेको परिवार, विध्वंसका जीवनहरू छन्, जुन परमेश्वरको व्यवस्थाको उल्लंघनको परिणाम स्वरूप कारण हुन्। परमेश्वरको वचनले यसको स्पष्ट पार्दछ। पहिले युहन्ना 5:3 भन्दछ, किनभने हामीले उहाँको आज्ञा पालन गर्नु नै परमेश्वरप्रति प्रेम हो र उहाँका आज्ञाहरू कडा छैनन्। आज विश्वासीहरूको निम्ति उहाँका आज्ञाहरू केवल 10 आज्ञाहरू मात्र होइनन्, उहाँका आज्ञाहरू कडा छैनन्, भारका छैनन्। त्यसपछि दोस्रो कुरा भनिएको छ, दिन रात उहाँकै व्यवस्थामा त्यसले के गर्छ, ध्यान दिन्छ। यहाँ उल्लेखित शब्द ध्यान अलंकारिक शब्द हो। यसले संकेत गर्ने कुरा चाहिँ गाईले एकपल्ट घाँस खाइसकेपछि बादमा उभिएर वा बसेर आराम तरिकाले त्यो खाइसकेको घाँसलाई उगाल्दै चपाउँदै फेरि निल्दै गर्ने तस्विर हो। सम्भव तपाईले देख्नु भएको होला यो कुरो। विचार गर्नुहोस्, गाईले वा गोरुले मैदानमा पेटभरि घाँस चरिसकेपछि खाइसकेपछि केही समयपछि बादमा आरामसँग पहिले चरेको घाँसलाई पेटबाट उगाल्दै फेरि निल्छ। यो प्रक्रिया चलिरहन्छ। मित्र, हामीले पनि त्यसै गर्नुपर्छ। जब हामी वचनमा ध्यान गर्दछौ, मनन गर्दछौ, हामीले पढिसकेको कुरामा फेरि बार बार जानुपर्छ। यो कुराको ध्यान दिनुहोस्, याकुबले ऐनामा आफ्नो अनुहार हेर्ने मानिसको बारेमा बताउँछन्। बताउँदाखेरि यो भन्छन् याकुब 1:24, तर कस्तो किसिमको मानिस थिए भने तुरुन्तै बिर्सिहाल्छ। हामीले परमेश्वरको वचनमा मनन ध्यान गर्नुपर्छ, जुन परमेश्वरको ऐना हो र यसले हामीलाई हामी वास्तवमा के हौं, कस्तो छौ सो कुरा देखाउँछ। हामीले परमेश्वरलाई हाम्रा जीवनहरूलाई बाहिरी आकृति दिन अनुमति दिनु पर्दछ। दिन रात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ। दिन रात, हप्तामा एक दिन होइन, दिन रात। मेरो मित्र, परमेश्वरसँग त्यस्तो कार्यक्रममा वा त्यस्तो योजना छैन जुनद्वारा तपाईँ विश्वासीको रूपमा बढ्न र विकास हुन सक्नुहुन्छ। उहाँको वचनद्वारा सिवाय तपाईँ कलिसियाको क्रियाकलापमा कमिला जस्तै व्यस्त हुन सक्नुहुन्छ, तर तपाईँ त्यस्तो क्रियाकलापमा व्यस्त रहने कामले आत्मिक रूपमा बढ्नुहुन्न। तपाईँ उहाँको वचनमा ध्यान र मनन गरेर आत्मिक रूपमा बढ्नुहुन्छ, तपाईँको आत्मिकताको विकास हुन्छ। मतलब उहाँको वचनमा बार बार हरेक दिन मनन गर्नु पर्छ। अनि जसले तपाईँको आत्मिक जीवनमा ठूलो काम गर्दछ, त्यसले तपाईँको आत्मिक जीवनमा भिन्नता बनाउँछ। त्यो नै धन्य मानिसको के हो, अभ्यास हो। त्यसपछि हामी धन्य मानिसको शक्तिको देख्नेछौ। उसले कहाँबाट त्यो शक्ति पाउँदछ भन्दा 3 भनिएको छ, खोलाको धारको छेउमा रोपेको बोर जस्तै त्यो हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिले ओइलाउँदैन र त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। धन्य मानिस खोलाको पानीको धारमा रोपेको बोट जस्तै हुन्छ। यस पदमा उल्लेखित नदीहरू हिब्रूमा उक्तमत्ता सूचक हो। यो प्रचुरताको प्रशस्तताको लागि अत्युति हो। धन्य मानिस रोपिन्दछ, प्रशस्त पानी दिँदछ र त्यसको बोट बढ्दछ। परमेश्वरका रुखहरू यानि बोटहरू रोपेका बोटहरू रुखहरू हुन्। तिनीहरू कति पनि जंगलका

फर्कने छैन। तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ र जुन कामको निम्ति म त्यसलाई पठाउँछु त्यसमा त्यो सफल हुनेछ। परमेश्वर चाहनुहुन्छ कि उहाँको वचन वर्षा जस्तै भएको र झरेको। रेडियो त्यो गर्न उत्तम माध्यम हो। यसले परमेश्वरको वचन चारैतिर वर्षा जस्तै जसरी वर्षा झर्छ आकाशबाट त्यसरी नै चारैतिर फैलाउँछ। हामीले परमेश्वरको वचनको बाहिर दिनुपर्छ अनि यसले केही कुराको उत्पादन गर्दछ, फलाउँछ, यसले रुखहरूलाई बढाउँदछ, यसले जीवनको बचाइ राख्छ जलपान दिएर, त्यसले शुद्धिकरण पनि गर्दछ मित्र, अनि हरेक रुखले बोटले आफ्नो ऋतुमा फल दिन्छ। यो कुरा हामी बुझ्न आवश्यक छ। यो कुराको नोट गर्न चाखलाग्दो छ कि परमेश्वरको रुखहरूले सबै ऋतुहरूमा फल दिँदैनन्, तिनीहरूले आफ्ना ऋतुहरूमा फल दिन्छन्। अनि शक्ति चाहिँ परमेश्वरको वचनमा छ, स्रोत चाहिँ परमेश्वरको वचनमा छ। आज धेरै मानिसहरू निराश हुन्छन् जब तिनीहरूले आत्मा जित्ने आफ्नो लक्ष्यको प्राप्त गर्दैनन्, ठूलो परिश्रमको बावजुद पनि। अमित्र, मलाई खालि परमेश्वरको वचन मात्र प्रचार गर्न बोलाइएको हो अनि ख्रिस्टमा मानिसहरू ल्याउने काम चाहिँ पवित्र आत्माको काम हो। उहाँले यो आफ्नै समयमा तपाई र मेरो माध्यमद्वारा गर्नुहुन्छ। हामीले खालि परमेश्वरको वचन मात्र दिनुपर्छ। जब हामी यो गर्छौं, हाम्रा परमेश्वरले हामीद्वारा यो काम गर्नुहुन्छ। म के विश्वास गर्दछु भने मित्र, ख्रिस्टियनहरूको प्राथमिक कर्तव्य आत्मा जित्नु होइन तर परमेश्वरको वचन दिनु हो अनि यसले आफ्नो फल आफ्नै समयमा ल्याउँदछ। फल पाउने समय छ। मसँग केही आँपका, कठहरका, अम्बकका रुखहरू छन् र तिनीहरूले आफ्नो समयमा मलाई फल दिन्छन्। यसकारण फल फल्ने खास समय हुन्छ। त्यही नै कारण बिउ छर्ने कुराको र यसलाई फल उत्पादन गर्ने सहायता दिने तयारीको लामो समय लाग्छ। ट्र्याक्सहरू, पर्चाहरू यताउता बाँड्नुहोस्, त्यसको महान महत्व हुन सक्छ। तर मित्र, हामी चाहिँ जीवित परमेश्वरको वचन दिने धन्दामा छौं अनि यसको हेरचाह स्याहार सुसार गर्ने आवश्यक छ। यसले समयको र हेरचाहको समय लिन्छ किनभने खालि यसको ठिक समयमा मात्र आउँदछ। अनि आगे यो पनि भनिएको छ, जसको पात कहिले ओइलाउँदैन। अहिले पात चाहिँ ख्रिस्टियनहरूको बाह्य साक्षी हो, गवाही हो। त्यो नै एक कुरा हो जुन सबै समयमा हुनुपर्दछ, एभरग्रीन हुनुपर्दछ। परमेश्वरका रुखहरू सधैँ हरियाहरू हुन्छन्, एभरग्रीन हुन्छन्। तिनीहरूले कहिले पनि आफ्नो साक्षीको गुमाउँदैनन् र गुमाउनु हुँदैन। मित्र, हरेक ख्रिस्टियन सधैँ हरियो रहनेहरू हुन्। तपाईँका पात बाह्य साक्षी हो जुन तपाईसँग यो संसारमा ख्रिस्टको लागि छ। आज हामीले हाम्रो पातहरू कस्तो छ भन्ने कुरालाई गहिरो विचार गर्न पनि आवश्यक छ। अनि पद तीनको अन्तिम खण्डमा भनिएको छ, त्यसले जे गर्छ त्यसमा त्यो सफल हुन्छ। पुरानो नियममा परमेश्वरले आफ्ना जनहरूलाई भौतिक आशिषहरूले प्रतिज्ञा गर्नुभयो। मलाई लाग्छ ती आशिषहरू आज विश्वासीहरूको निम्ति होइन। यदि तपाईँले ती कुराहरूको पाउनु भएको छ भने उहाँले प्रतिज्ञा गर्नुभएको भन्दा धेरै कुरा उहाँले गर्नु भएकोमा तपाईँ परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। आज हामीसँग सबभन्दा ठूलो आशिषहरू त्यो हो, ख्रिस्टलाई पाउनु। त्यसपछि धन्य मानिसको स्थायीताको देख्छौ। दुष्टहरूको असुरक्षाको ध्यान दिनुहोस्। पद चार पाँचमा भनिएको छ, दुष्टहरू त त्यस्ता हुँदैनन् तर बतासले उडाएर लैजाने भोज जस्ता हुन्छन्। त्यसकारण दुष्टहरू इन्साफमा खडा रहने छैनन्, न त पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्। दुई मानिस, दुई बाटाहरू अनि दुई लक्ष्यहरू। एउटा चाहिँ मृत्युतिर
डोर्याउने

0: बाटो हो, अर्को चाहिँ जीवनतिर डोर्याउने बाटो हो। परमेश्वरले भन्नुहुन्छ कुन कुरा सही छ र कुन कुरा चाहिँ गल्ती हो। हामी त्यस दिनमा रहेका छौं, मानिसहरू जान्दैनन् कि कुन चाहिँ गल्ती हो। परमेश्वर निश्चय हुनुहुन्छ, उहाँको वचन नयाँ पीढ़ीको दर्शन शास्त्रसँग परिवर्तन हुँदैन। भनिएको छ दुष्टहरू त त्यस्ता हुँदैनन्, तर बतासले उडाएर लैजाने भोज जस्ता हुन्छन्। यसकारण दुष्टहरू इन्साफमा खड़ा रहने छैनन्, न त पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्। अनि छ पदमा भनिएको छ किनकि परमप्रभुले धर्मात्माको मार्ग जान्नुहुन्छ, तर दुष्टहरूको मार्ग चाहिँ नष्ट हुनेछन्। मित्र, दुष्टहरू नष्ट हुनेछन्। हितोपदेश 10:28 पदमा भनिएको छ धर्मीको आशा पलाउँछ तर दुष्टको भरोसा ओइलाउँछ। धर्मीको आशा पलाउँछ तर दुष्टको भरोसा ओइलाउँछ। हामीलाई भनिएको छ मती 7:13-14 पदमा पनि साँगुरो ढोकाबाट भित्र पस्छ, किनभने विनाशमा पुर्याउने ढोका फराकिलो र बाटो चौडा हुन्छ र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्, किनभने त्यो ढोका साँगुरो हुन्छ औ त्यो बाटो असजिलो हुन्छ जसले चाहिँ जीवनमा पुर्याउँछ र त्यो भेटाउने थोरै हुन्छन्। अनि युहन्ना 10:10 येशु भन्नुहुन्छ म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आए। त्यो धन्य मानिसको कस्तो महिमित तस्विर यहाँ पहिलो भजनको अध्यायमा पेश गरिएको छ।
1: आजको अध्ययन पनि एकदमै धेरै आशिषमय रह्यो। यस अध्ययनले चाहिँ हामीलाई स्पष्ट रूपमा बताएको छ कि मानिसको आनन्द र आशिष केवल बाहिरी परिस्थितिमा मात्र होइन, उसले कसको संगत गर्छ भन्ने कुरामा पनि निर्धारित गर्छ भन्ने सत्यतालाई चाहिँ आजको अध्ययनले हामीलाई उजागर गरेको छ।
2: हो भाइ, भजन संग्रह 1 स्पष्ट रूपमा भन्छ कि जो व्यक्ति दुष्टहरूको सल्लाहमा हिँड्दैन, पापीहरूको मार्गमा उभिँदैन र गिल्ला गर्नेहरूको संगतमा बस्दैन, त्यो व्यक्ति धन्य र आनन्दित हुन्छ। असल संगतले जीवनलाई सही दिशामा डोर्याउँछ भन्ने सत्य हामीलाई सिकाएको छ।
1: हजुर साँच्चै नै दाई, आज हामीले अर्को एउटा महत्वपूर्ण कुरा पनि सिकेका छौं। जसले परमेश्वरको व्यवस्थामा आनन्द मान्छ र दिनरात उहाँको वचनमा मनन गर्छ, उसले गलत प्रभाव र खराब संगतबाट चाहिँ आफ्नो जीवनलाई जोगाई राख्छ भन्ने कुरा।
2: बिल्कुल सही कुरा गर्नुभयो भाइ तपाईँले। हो, परमेश्वरको वचनमा आनन्द मान्ने व्यक्ति खोलाको किनारमा रोपिएको रूख जस्तै हुन्छ, जसले उचित समयमा फल फलाउँछ र जसका पातहरू कहिले ओइलाउँदैनन्। यसको अर्थ परमेश्वरमा भरोसा गर्ने र उहाँको वचनमा स्थिर रहने मानिस आत्मिकी रूपमा बलियो, फलदायी र स्थिर हुन्छ। जीवनमा समस्या आए पनि उसले परमेश्वरको सहारा पाउनेछ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97।

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: सदर संजय काइन्डौ देखता हो नेपालीहरू हाँसी हाँसी मर्न तयार छन् तर कायर भई कदापि आत्मसमर्पण गर्दैन।
1: अझ ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।

0: पुनम, मेरो एक गल्तीको सजाय किन यति धेरै दिइरहेछौ?
1: तिम्रो लागि एक गल्ती हुन सक्छ,
2: मैले मेरो संसार गुमाएको छु।

0: यदि समयले साथ दिएको भए म जीवनभर तिमीसँगै हुन्थे।
1: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: लु दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के हो, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।

0: सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: You are listening to Lilongwe FM 89.6 MHz.
4: 89.6 MHz.
3: MHz.

मनले चाह्यो मनले खोज्यो मनले भेट्यो मन परायो हावा सँगै हुरी पनि एक्कासी हरायो तिम्रो यादहरूले मलाई धेरै नै सतायो मलाई रुवाई तिम्रो

0: minute, just a minute, we will return back. Return back.
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
4: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजना

0: लाई स्मार्टफोन ट्याब र टेलिभिजन कमलबाट जोगा
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: लम्बु एफएम 89.6 मेगाहर्ज

Helembu FM 89.6 MHz. हेलम्बु FM 89.6 MHz मा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर.

0: नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म यमलिङ लामा। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। त्रिशुली नदीमा खसेर ईभी भ्यान र चालक बेपत्ता। मापदण्ड विपरीत संचालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सेन्टरमा सील। पहिरोले बगाएर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते। बिजनेस कुर्दै संसद। एमाले नेकपा बीच पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सहमति। र नेपालकी ताइक्वान्डो खेलाड़ी वैभवीलाई चीनमा स्वर्ण सहित दुई पदक। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। वर्षेनी अर्बौं रूपियाँ राजस्व संकलन गर्दै आएको नेपाल चीन बीचको तातोपानी नाका डेढ सातदेखि ठप्प छ। भारी वर्षातका कारण अरनीको राजमार्गको बाह्र विषय तातोपानी खण्डको विभिन्न ठाउँमा गएको पहिरोले यातायात सेवा ठप्प भएर दुई देशबीचको कारोबार नै बन्द भएको छ। सड़क अवरूद्ध भएपछि करोड़ मूल्यका माल वस्तुहरू बोकेर सीमा क्षेत्रमा भित्रिएका कन्टेनरहरू बीच बाटोमा अलपत्र परेका छन्। स्याउ लसुन लगायतका खाद्य वस्तु कुहिन थालेपछि बोकाएर भन्सारी यार्डमा ल्याउन थालिएको छ। सड़कमा अलपत्र परेका करोड़ौं मूल्यका माल वस्तुको सुरक्षा नभएको पनि व्यापारीहरूले गरेका छन्। हिजो साँझ रसुवाको गोसाईकुण्डबाट एउटा अनटेस्ट भ्यान त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ। उक्त गाड़ीसँगै चालक समेत बेपत्ता भएको प्रहरीले जनाएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका पाँच चिलिमे पुल स्थित पासङ लामो सड़कमा गुड़िरहेको अवस्थामा अनटेस्ट लेखिएको ईभी भ्यान गाड़ी 81 त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो। स्याप्रुबेसीबाट धुन्चेतर्फ जाँदै गरेको भ्यान शनिबार साँझ पौने छ बजेतिर सड़कबाट करिब 25 मिटर तल खसेर त्रिशुली नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको गाड़ीको चालकको पहिचान खोल्न बाँकी छ। गाड़ीमा अन्य यात्री थिए कि थिएनन् भन्ने त्यो समेत यकिन हुन नसकेको प्रहरीको भनाई छ। मापदण्ड विपरीत संचालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सेन्टर सील गरिएको छ। सुनकोशी गाउँपालिका स्थित सिन्धु सदरबार अस्पताल, बाह्रविसे नगरपालिका स्थित किस्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली तथा बलिफी गाउँपालिका स्थित पराजुली हेल्थ केयर प्रालीलाई संयुक्त अनुगमन टोलीले सीलबन्दी गरेको हो। जनस्वास्थ्य कार्य सिन्धुपाल्चोकले आवश्यक अनुमति नलिई संचालन गरेको, लामो समयदेखि दर्ता तथा नवीकरण नगरेको, अनाधिकृत रूपमा ल्याब तथा एक्सरे सेवा सञ्चालन गरेको र सम्बन्धित निकायको निर्देशन समेत पालना नगरेको पाइएपछि कार्यवाही गरिएको जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सिन्धुपाल्चोकको विवादका कारण स्थगित भएको जिल्ला अधिवेशनको मिति तोकिएको छ। जिल्ला अधिवेशन श्रावण 22 गते चौतारामा हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्न निर्देशन दिएको हो। जिल्ला अधिवेशन गर्नु अघि सिन्धुपाल्चोकको लिसाङको पाखर गाउँपालिकाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। स्थगित भएको चरणबाट अधिवेशन शुरू गरेर सफलतापूर्वक सम्पन्न गर्न भनेको छ। काभ्रेको धुलिखेल स्थित एक होटलमा स्पीकरको लाइन सर्ट भएर करेन्ट लागेका कारण एकजनाको ज्यान गएको छ। धुलिखेल नगरपालिका तीन स्थित हिमालयन दृश्य होटलमा फोटो खिच्ने क्रममा स्पीकरको लाइन सर्ट भएर उनलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका 21 सतुङ्गल बस्ने 30 वर्षीय डेनिस प्रधानको मृत्यु भएको हो। उनी अन्नपूर्ण केबल लाइन सतुङ्गलमा कार्यरत रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका छ टेकानपुर भन्ज्याङ स्थित सिंचाई ट्याङ्कीमा डुबेर करिब 2 दर्जनभन्दा बढ़ी बाँदर मरेका छन्। स्थानीयका अनुसार पानी पिउन तथा खेल्ने क्रममा ट्याङ्कीमा खसेका बाँदरहरू बाहिर निस्कन नसक्दा सामूहिक रूपमा मरेको अनुमान गरिएको छ। खेलम्बु खबरमा राष्ट्रिय खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक सेरम स्थित दवाङ लेकमा पहिरोमा परि बेपत्ता भएका दुई महिला मृत अवस्थामा भेटिएका छन्। पहिरोमा परि गाई बाख्रा चराउन गएकी स्थानीय महिला 35 वर्षीय अमिरा घरतीमगर र 38 वर्षीय असौजी घरतीमगरको ज्यान गएको सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनले बताउनु भएको छ। सोही पहिरोमा परेर गम्भीर घाइते भएका 62 वर्षीय कुले घरतीमगरको उद्धार गरी स्थानीय सेरम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। सोही पहिरोमा परि पशु चौपाय पनि मरेका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका चुनादेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका नौ बस्ने 45 वर्षीय रश्मि रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले बताउनु भएको छ। रिजाल शुक्रबार कारलाई जान्छु भनी घरबाट हिँडेको र कारलाई नपुगी बेपत्ता भएको भन्दै परिवारका सदस्यहरूले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। निजको खोजी गर्ने क्रममा हिजो कारको पछाडिको सीटमा जलेको अवस्थामा निजको शव फेला परेको प्रहरीले जनाएको छ। कारको भित्री भाग अधिकांश जलेको र निश्वासी र निजको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अनुसार प्रतिनिधि सभामा केही विधेयक विचाराधीन छन् तर राष्ट्रिय सभा विधेयक विहीन बनेको छ। बिजनेस नभएका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक दुई सातासम्म स्थगित भएको छ। दुई साताको अन्तरालपछि प्रतिनिधि सभाको बैठक यही साउन 14 गते र राष्ट्रिय सभाको बैठक साउन 15 गते बस्दैछ तर ती बैठकका लागि समेत पर्याप्त सरकारी बिजनेस छैन। संसद सचिवालयका अनुसार यही कारण दुवै प्रतिवेदन कुनै प्रतिवेदन वा प्रस्तावलाई संसदको कार्यसूचीमा राख्ने तयारी भइरहेको छ। प्रतिनिधि सभामा हालै अर्थ सम्बन्धी केही नेपाल कानून संशोधन गर्न बनेको विधेयक 2083 दर्ता भएको छ। त्यसबाहेक सदनमा अगाडि बढ़ाउन मिल्ने अर्को विधेयक छैन। राष्ट्रिय सभामा त एउटा पनि विधेयक छैन। विधेयक बाहेक प्रतिनिधि सभा र राष्ट्रिय सभामा केही प्रस्ताव छन्। प्रतिनिधि सभामा दुईवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव र दुईवटा संकल्प प्रस्ताव छन्। यसबाहेक सरकारले चाहेको खण्डमा संसदमा मन्त्रीसँग प्रश्नोत्तर तथा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम चलाउन सक्छ। आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्न सक्छन्। दुवै सभामा संसदीय विषयगत समितिको प्रतिवेदनमाथि छलफल पनि हुन सक्छ तर सरकारले विधेयक नै नदिएको अवस्थामा अन्य विषयलाई मात्रै कार्यसूची बनाएर लामो समय संसद चलाउन कठिन हुने संसद सचिवालयका अधिकारीहरूले बताएका छन्। सरकार करिब दुई तिहाई बहुमतमा छ तर संसदलाई पर्याप्त विधेयक दिन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ। नेपाली कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले हस्ताक्षर गरेको सहमति पत्र अनुसार प्रदेश सरकार गठन नेतृत्व बाँडफाँड तथा राजनीतिक सहकार्यका विषयमा साझा समझदारी भएको हो। सहमति पत्रमा विगतमा प्रदेश सभामा बजेट निर्माणको क्रममा देखिएको असमझदारी बजेट विहीनताको अवस्था तथा आवश्यक राजनीतिक प्रतिस्पर्धाबाट उत्पन्न समस्याको समाधान गर्दै जनचाहना अनुसार राजनीतिक स्थिरता सुशासन समृद्धि र द्रुत विकासलाई अघि बढ़ाउने उद्देश्यले सहमति भएको उल्लेख छ। सहमति अनुसार दुवै दलले प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँडमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्ने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व माओवादी केन्द्रले गर्ने सहमति भएको छ। यस्तै मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा भने प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत परामर्श गरेर सरकारको नेतृत्व र सहभागिताको स्वरूप तयार गरिने र सहमति पत्रमा उल्लेख गरिएको छ। बहुप्रतीक्षित नागढुङ्ग सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन भोलि सोमबार हुने भएको छ। निर्माण कार्य अन्तिम चरणमा पुगेपछि सरकारले उक्त मितिमा सुरुङ मार्ग उद्घाटन गर्ने तयारी गरेको हो। सड़क विभागका अनुसार उद्घाटन समारोहमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका प्रतिनिधि तथा जापानी राजदूत लगायतको सहभागिता रहनेछ। सड़क विभागले नेपालको पहिलो सुरुङ मार्गको उद्घाटनपछि केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण तथा सुरक्षा मूल्याङ्कन गरिने जनाएको छ। ती सबै प्रक्रिया पूरा भएपछि साउनको अन्तिम सातादेखि सर्वसाधारणका लागि सुरुङ मार्ग खुला गरिने बताइएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाण्डु भित्रिने तथा बाहिरिने सवारी आवागमन थप सहज हुने, यात्रा समय घट्ने र ट्राफिक चाप व्यवस्थापनमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ। कोलम्बो खबरमा अब विदेशको खबर। भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि कक्रोच जनता पार्टी सीजेपीले विद्यार्थी आन्दोलन अन्त्य भएको आधिकारिक घोषणा गरेको छ। मन्त्रीको राजीनामापछि सरकारका दुई प्रतिनिधिहरू केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले सीजेपीको प्रतिनिधिमण्डल प्रवक्ताद्वय सौरभ दास र अभिषेक राणकासँग करिब दुई घण्टासम्म तेस्रो चरणको वार्ता गरेका थिए। वार्ता निष्कर्षमा पुगेपछि कन्स्टिट्यूशनल क्लबमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सीजेपीका प्रवक्ता आशुतोष राङ्काले भन्नुभयो, हाम्रा सबै मागहरू अस्वीकार गरिएका छन्, त्यसैले हामी सम्पूर्ण प्रदर्शनकारीहरूलाई तत्काल शान्तिपूर्ण रूपमा आन्दोलन फिर्ता लिन र घर फर्कन अपील गर्दछौ। शिक्षा मन्त्रीको राजीनामा आत्महत्या गरेका विद्यार्थी परिवारलाई क्षतिपूर्ति, आन्दोलनकारीहरूमाथि कुनै कार्यवाही अघि नबढ़ाउन सीजेपीले माग गरेको थियो। त्यस्तै सीजेपीले शिक्षा र परीक्षा प्रणालीमा विभिन्न सुधारका मागहरू पनि अघि सारेको छ। यस विषयमा थप ठोस कार्यका लागि करिब चार सातापछि सरकार र सीजेपी बीच पुनः बैठक बस्ने सहमति भएको छ। सीजेपीका प्रवक्ता सौरभ दासले सरकारले तय गरेको समयसीमाभित्र सबै शर्तहरू पूरा गर्ने विश्वासका साथ सद्भावपूर्वक आन्दोलन फिर्ता लिएको घोषणा गरेका छन्। खेलम्बो खबरमा अब खेलकुदको खबर। टेक खेलाड़ी वैष्णवी सार्कोटाले हाइनान कप अन्तर्राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन्। चीनको हाइनान प्रदेशस्थित हाइकाउ शहरको तुनचाङ काउन्ट्री रंगशालामा भएको उक्त प्रतियोगितामा वैभवीले पुम्से विधामा स्वर्ण र क्योरुगी विधामा दोस्रो हुँदै रजत पदक जितेकी हुन्। उक्त प्रतियोगितामा दक्षिण कोरिया, फिलिपिन्स, इण्डोनेशिया, सिंगापुर, मलेसिया, बंगलादेश, थाइल्याण्ड, भियतनाम, हङकङ, पाकिस्तान लगायतका देशका खेलाड़ीको सहभागिता रहेको थियो। अन्तिम चरणमा थाइल्याण्ड र चीनलाई पराजित गर्दै वैभवीले पुम्से विधामा स्वर्ण पदक जितेकी हुन्। क्योरुगी विधाको निकै प्रतिस्पर्धात्मक खेलमा थाइल्याण्डसँग अन्तिम चरणमा पराजित हुँदै वैभवी दोस्रो भइन्। हेलम्बु खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। त्रिशुली नदीमा खसेर ईभी भ्यान र चालक बेपत्ता, मापदण्ड विपरीत सञ्चालनमा रहेका सिन्धुपाल्चोकका दुई निजी अस्पताल र एक हेल्थ केयर सेन्टरमा सील। पहिरोले बगाएर रोल्पामा दुई महिलाको मृत्यु, एक घाइते। बिजनेस कुर्दै संसद, एमाले नेकपा बीच पाँच प्रदेशमा सरकार संयुक्त सरकार बनाउने सहमति। र नेपालकी ताइक्वान्दो खेलाड़ी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबर लिएर मध्याह बाह्र बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र आईसिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार विज्ञापन हो।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
16: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
15: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
16: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
15: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
16: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
15: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
17: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्स चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ, गर्मीबाट बचाऊ।
5: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: एलम्बु FM 89.6 MHz।

0: मेरो देवर बाबुलाई
1: के हुनु भाउजू को आएन रहेछ
2: चाहिँ

0: it. Just a minute. We will return back. Return back. New Aruniko Hutto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Our services. Deluxe room with AC, hot and cool water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniko Hutto and Restaurant Private Limited. Chautara Shagatsu Gadi Nagarpalika 5 Sindhupalcho. Email Hotel Aruniko @gmail.com. Contact 011-620-326-960-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhadi Nagar Palika 5, Sindhupalcho.
1: ओइनी के पार ओ मित्र ये दुमसले हल गोरु जै हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास्त लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्गले बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849-29-13-27
7: स्वस्थ जीवनको लागि सही निर्णय गरौं धुम्रपान त्यागौं जीवन बचाऊ
8: धुम्रपानका असरहरू फोक्सोको क्यान्सर मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ मुटु रोग उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ दम खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ
7: धूम्रपानबाट बच्ने उपायहरू धूम्रपान सुरु नै नगर्ने धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने तनाव व्यवस्थापनका लागि व्यायाम खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने घर विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने धूम्रपान छोडौ आफू पनि बाँचौ अरूलाई पनि बचाऊ
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: के छ
1: के छ
2: बिन्दास छ यार
1: चेपिटी त्याग गर्छ यार हेर्नु हेर्नु
0: को केटी
1: ए केटी त दामी छ यार

0: இளம்பு பிரேக் டைம்.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य शीर्षक आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842420254।
2: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोगुडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274
2: तपाईँ अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
3: हेलो रोहिणी, के थाहा खबर? आज त तिमी साह्रै राम्रो देखेकी छौ त, थाहा छ म तिमीलाई कति धेरै माया गर्छु।
4: ठिक छ रोहिणी, हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ।
3: के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ?
4: ओके रोहिणी, बाई।

मायाको घर छ, कुचेला भत्केला भन्ने यो डर छ। भक्ति तिमी भक्त म तिम्रो, केवल मात्रै तिम्रै त भर छ। बढ्छ खडा यहाँ दैवको सिफारिश, हर्मोनमा हुनेछ खुसीको बारिस। मेरी लागि त धरतीमा झरिस, नौ महिनामा पाउनेछौ मायाको वारिस।

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: just a minute. We will return back. Return back.
1: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक चौक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य
3: भर पर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको दक्ष चालक उत्पादनको दायित्व हाम्रो
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर प्रोप्राइटर सुमन भुजेल ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै सम्पर्क नम्बर 9842404054
3: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
3: स्थान भिन्तुना इवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98410057105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचारप्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
4: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: New Avaniko Hutong and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Room Gadi Nagarpalika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugate. New Avaniko Hotel and Restaurant Private Limited. Chautara Shagat Room Gadi Nagarpalika 5 Sindhupalcho. Email: hotelavaniko@gmail.com. Contact: 011-620-326. 9860-982293. New Avaniko Hotel and Restaurant Private Limited. Chautara Shagat Room Gadi Nagarpalika 5 Sindhupalcho.
1: के पारो ए मित्र, यो रुमसँगले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र, छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम। अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि

0: sound check. It's 1 p.m.
1: अहिले दिउँसोको एक बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो. भनदा विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ.

संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा, सबैजनाले एकै स्वरमा भन्न त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: இளம்பு பிரேக் டைம்.
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको, सानो

0: र प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझेँ।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
5: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
4: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
5: खै के गर्ने गर्ने दिदी।
6: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: wait just a minute. We will return back.
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: LMBFM

0: sound check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म अन्जु। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाजा बरामद, सिन्धुपाल्चोकका 2 पुरूष पक्राउ, कर्णालीमा मुख्यमन्त्रीका लागि दावी पेश गर्ने प्रदेश प्रमुख आह्वान। एमबीएस प्रश्नपत्र सार्वजनिक प्रकरण, 2 जना पक्राउ, शिक्षा नियमावली विरूद्ध शिक्षकद्वारा आन्दोलनको घोषणा। इरानमाथिको हवाई आक्रमण रोक्न ट्रम्पको सेनालाई निर्देशन। र कावा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गत नेपालले आज बंगलादेश विरूद्ध पहिलो जितको खोजीमा। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाजासहित सिन्धुपाल्चोका 2 पुरूष पक्राउ परेका छन्। गइराती 1 बजे BA 8377 नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गाजा बरामद गरिएको हो। प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 3 हैबुङ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका 2 आलपोटे बस्ने 26 वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने 54 वर्षीय अम्बक तामाङलाई पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। यसअघि पर्सा र मोरङबाट पनि गाजा बरामद गरिएको थियो। गाड़ीसँगै सुनकोशी नदीमा बेपत्ता भएको चालकको पहिचान खुलेको छ। हिजो साँझ रसुवाको गोसाईकुण्डबाट अनट्रेस्ड भ्यान त्रिशुले नदीमा खस्दा बेपत्ता भएका चालकको पहिचान खुलेको छ। सो गाड़ीमा चालक सरसुवाकै कालिका गाउँपालिका 3 का 22 वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ। स्याप्रोमेसीबाट धुन्चेतर्फ जाँदै गरेको विद्युतीय गाड़ी इभी गोसाईकुण्डा गाउँपालिका 5 चिलिमे पुल स्थित पासाङ लामो सड़कमा घुड़िरहेको अवस्थामा अचानक अनट्रेस्ड भ्यान त्रिशुले नदीमा खसेको थियो। नदीमा खसेको गाड़ीमा चालक मात्रै सवार थिए। नदीमा बेपत्ता गाड़ी र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। वार्षिक 2 अर्ब भन्दा बढ़ी राजस्व संकलन गर्ने तातोपानी नाका आवत जावत गर्ने सड़क अवरूद्धबारे सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले सरकारको ध्यान आकर्षण गराएको छ। सरकारले समयमा सड़क खुलाउन पहल कदमी नबढ़ाएको भनी संघले तातोपानी नाकाबारे चासो बढ़ाएको हो। संघका अध्यक्ष बुद्धराज बस्नेतले 1 विज्ञप्ति जारी गर्दै सरकारलाई चासो दिन आग्रह गरेका हुन्। दैनिक लाखौंको राजस्व संकलन गर्ने तातोपानी भन्सार कार्यालयले समेत आफ्नो वार्षिक लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन। गत वर्ष 50 करोड़ 52 लाखमा ठेक्का लागेकोमा समेत चीन सरकारले बनाइदिन्छ भन्ने आश्वासन मात्र देखाएको भन्ने कुरा उल्लेख छ। अरणीको राजमार्गमा पर्ने तातोपानी कोदारी सड़क असार 31 गतेबाट भोटेकोशी गाउँपालिका 2 पर्ने ईको पहिरोको कारण 3 घर क्षति र 70 घर उच्च जोखिममा रहेका छन्। 150 भन्दा बढ़ी मालवाहक कन्टेनरहरू राजधानी प्रवेश गर्न पाएका छैनन्। फलफूल लोड गरिएका कन्टेनरहरू समेत जाममा परेपछि व्यवसायीहरू मारमा परेका छन्। राजधानी नजिक रहेको नेपालको राजस्व संकलन गर्ने नाकाहरूमध्ये 2 स्थानमा रहेको नाकाका आवाज जावत रोकिँदा समेत सरकारले चासो नदिएको भनी उद्योग वाणिज्य संघले आरोप लगाएको छ। आम उद्योगी र व्यवसायको हक र हितका लागि स्थापित निजी संस्थाहरूको छाता संस्थाको रूपमा उद्योग वाणिज्य संघले भूमिका खेल्दै आइरहेको कुरा संघका अध्यक्ष बस्नेतले बताउनुभयो। भोटेकोशी गाउँपालिकामा पर्ने इको पहिरोमा सड़क भाँसिएपछि आवाज जावतमा समस्या परेको छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सीमा पार र ट्रक कन्टेनर व्यवसाय संघले आफ्नै पहलमा गत वर्षहरूमा पनि सड़क अवरूद्ध हुँदा अवरोध खुलाउने कार्य गर्दै आइरहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले दावी गर्नुभएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत मास्टर अफ बिजनेस स्टडीज एमबीएस प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको आरोपमा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सुलभ सर भनेर चिनिने व्यक्तिसहित 2 जनालाई आज बिहान नियन्त्रणमा लिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनीहरूमाथि आवश्यक अनुसन्धान अघि बढ़ाएको छ। प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक
आईजीपी दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाउन निर्देशन दिनुभएको थियो। त्यसअघि मन्त्री पोखरेलले शिक्षा मन्त्रालयमा सम्बन्धित अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल गरी घटनाको छानबिन, दोषीमाथि कार्यवाही र परीक्षा प्रणालीको विश्वसनीयता कायम गर्न विषयमा परामर्श गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसार पक्राउ परेका व्यक्तिले एमबीएस फर्स्ट सेम सेक्सन सी नामक वाट्सएप समूहमा परीक्षा शुरू भएको करिब 5 मिनटमै प्रश्न पत्र पठाएको खुलेको छ। गत साउन 8 गते स्नातकोत्तर तहको अर्गनाइजेशनल बिहेभियर विषयको परीक्षा शुरू भएको केही मिनटमै प्रश्न पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि ट्यू स्टुडेन्ट्स नामक फेसबुक पेजले वाट्सएप समूहका स्क्रीनशट सार्वजनिक गर्दै त्रिभुवन विश्वविद्यालयको ध्यान आकर्षण गराएको थियो। समितिलाई घटनाको विस्तृत छानबिन गरी 7 कार्य दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिएको विश्वविद्यालयले जनाएको छ। कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ेको छ। मुख्यमन्त्रीका लागि दावी पेश गर्नका लागि आह्वान गरिएको हो। प्रदेश प्रमुखको कार्यालयले मंगलबार बेलुका 5 बजेसम्म मुख्यमन्त्रीका लागि दावी पेश गर्ने आग्रह गरेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाका सदस्यलाई साउन 12 गते साँझ 5 बजेभित्र मुख्यमन्त्री पदका लागि दावी पेश गर्नका लागि प्रदेश प्रमुख यज्ञराज जोशीले आह्वान गरेको सचिव हिरालाल चौधरीले जानकारी दिनुभएको छ। शिक्षा नियमावलीको 10 संशोधनमा गरिएको शिक्षक सरूवा सम्बन्धी व्यवस्थाप्रति तीव्र असन्तुष्टि जनाउँदै शिक्षकहरू आन्दोलन घोषणा गरेका छन्। सरूवा पीड़ित शिक्षक केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उक्त संशोधनलाई गम्भीर त्रुटिपूर्ण भन्दै तत्काल खारेजीको माग गरेको छ। शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धामा छनौट भई सेवा प्रवेश गरेका करिब 40,000 नयाँ पुस्ताका शिक्षकहरूले सरकारको पछिल्लो नीतिगत निर्णयले आफूहरूलाई निराशा बनाएको संयोजन नेत्रलाल भट्टराईले बताउनु भएको छ। शिक्षकको वास्तविक जीवन भौगोलिक विविधता, पारिवारिक दायित्व र सामाजिक यथार्थलाई नबुझी ल्याइएको व्यवस्थाले शिक्षण पेशालाई निरुत्साहित बनाएको संघर्ष समितिले ठहर गरेको उल्लेख गरिएको छ। विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको अमेरिकी सैन्य आक्रमण तत्कालका लागि रोक्न आदेश दिएको अमेरिकी संचार माध्यमले जनाएका छन्। लगातार 13 दिनसम्म आक्रमण भएपछि ट्रम्पले इरानमाथि थप हमला गर्ने योजना स्थगित गरेको ती संचार माध्यमले दावी गराएको छ। द न्यूयोर्क टाइम्सले ट्रम्प प्रशासनका अधिकारीहरूलाई उद्धृत गर्दै युद्ध थप चर्काउँदा मध्यपूर्वमा अमेरिकी सेनासँग रहेका प्याट्रिएट क्षेपास्त्र प्रतीक्षा प्रणालीको अवरोधका मिसाइल तथा अन्य हवाई प्रतीक्षा हतियारको मौजदात खतरनाक रूपमा घट्न सक्ने चिन्ताका कारण राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गरेको जनाएको छ। समाचारका अनुसार ट्रम्प उनका प्रमुख सल्लाहकार तथा मन्त्री परिषदका वरिष्ठ सदस्य बीच भएको बैठकपछि उक्त निर्णय गरेको प्राप्त समाचारमा जनाएको छ। लम्बु खबरमा अब खेलकुदको खबर। काबा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गत नेपालले आज आफ्नो चौथो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ। इस्लामाबाद स्थित लियाकत जिम्नेसियममा भइरहेको खेल नेपाली समय अनुसार अहिले दिउँसो 1:45 शुरू भएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाजा बरामद। सिन्धुपाल्चोको 2 पुरूष पक्राउ। कर्णालीमा मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान। प्रश्नपत्र सार्वजनिक प्रकरणमा 2 जना पक्राउ। शिक्षा नियमावली विरूद्ध शिक्षकद्वारा आन्दोलनको घोषणा। हवाई आक्रमण रोक्न ट्रम्पको सेनालाई निर्देशन। र काबा पुरूष भलिबल च्याम्पियनशीप 2026 अन्तर्गत नेपालको आज बंगलादेश विरूद्ध पहिलो जितको खोजी। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: Time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको 26 अध्यायको 6-13 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। यीशु बेथानियामा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्री सिंगमर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आई र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याए। यो देखेर चेलाहरूलाई रिस उठ्यो र तिनीहरूले भने, केको निम्ति यत्रो नोक्सानी? किनकि यो अतर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो। तर यीशुले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्, किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन् तर म तिमीहरूसँग सधैँ हुन्न। तिनले यो अत्तर मेरो शरीरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिने छ। आदरणीय श्रोता, यो खण्डमा लेखकले भनेका कुराहरूलाई हामीले हेर्दै जाँदा मुख्य कुरा हामी यहाँ के देख्छौं भन्दा, यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेका छन्। यीशुको मृत्यु पक्का हो भनेर प्रमाणित गरेको कुरा यहाँ उल्लेख गरिएको छ र मृत्यु भएको शरीरलाई के गर्नुपर्छ? के मृत्यु नभएको शरीरलाई कसैले दफन गर्न सक्छ? मिल्छ? मिल्दैन। जुन शरीर पूर्ण रूपमा मृत्यु भएको छ त्यो शरीरलाई मात्र दफन गर्ने कार्य गरिन्छ, नमरिकन कसैलाई दफन गर्न मिल्दैन, कानून लाग्छ। यस खण्डमा स्त्रीले एउटा बेथानियामा एउटा सिमोन कुष्ठ रोगीको घरमा हुनुहुँदा एउटी स्त्रीले सिंहमर्मरको एउटा सिसीमा बहुमूल्य अतर लिएर उहाँ कहाँ आए र उहाँ खाना बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खने। यो घटना अचम्मको घटना थियो र यति महँगो अतर लिएर उहाँ कहाँ आएर शिरमा खनाई महँगो किन खनाई भन्ने प्रश्न पनि यहाँ महत्वपूर्ण छ। बेथानियामा यीशुको शिरमा एउटी स्त्रीले एउटा बहुमूल्य अत्तर लिएर खनाएको कुराले वरिपरिका चेलाहरू अथवा चेलाहरूलाई त रिस पनि उठ्यो। अब उनीहरूलाई रिस उठ्ने कारण चाहिँ के हो भनेदेखि, यति बहुमूल्य अत्तरलाई किन यीशु ख्रिस्टको शिरमा खनाएर यो नोक्सानी गरेको भन्ने उनीहरूलाई रिस उठेको देखिन्छ। किनभने चेलाहरूले यो नोक्सानी भनेर सम्बोधन गरेका छन्। यो आवश्यकता किन पर्यो भन्ने चेलाहरूले बुझ्न सकेन र केवल उनीहरूले चाहिँ महँगो छ र यो महँगो कुरालाई किन नोक्सानी गरेको भन्नेतिर उनीहरूले सोचिरहेको देखिन्छ। अब यो अत चाहिँ धेरै दाममा बिक्री गरेर त्यो पैसाले बरु गरीबहरूलाई दिन सकिन्थ्यो, यो किन भएन भन्ने चेलाहरूको स्वाभाविक विचार थियो र चेलाहरूको दृष्टिकोणमा यो ठिकै थियो। किनभने बहुमूल्य अत्तर त्यतिकै शरीरमा खन्याएर सिद्ध्याउनु त्यसको कुनै पनि नाफा नदेखेको अथवा नाफा देखेन चेलाहरूले र उनीहरू एक किसिमले रिसको छोकमा पनि परे। यस्तो गर्नु नहुने थियो र यस्ता खालको नोक्सानी गर्नु हुँदैन थियो, बरु यो त बेचेर गरीबहरूलाई दिएको भए यो आशिष हुने थियो भन्ने उनीहरू ती कुराहरूमा सम्बन्धित भएर उनीहरूले बोले। तर यीशुले तिनीहरूलाई भन्नुभयो, यो नारीले असल काम गरेकी छिन्, तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यीशु ख्रिस्टले अब चेलाहरूको हृदयलाई प्रभु यीशु ख्रिस्टले थाहा गर्नुभयो र यो स्त्रीले यो तेल खनाएको अथवा अत्तर खनाएकोमा तिनले गाली खाएको कुरा पनि यहाँ देखिन्छ र यो स्त्रीले तेल अथवा अत्तर शिरमा खन्याउनुको तात्पर्य रहस्य हामीलाई थाहा थिएन, तिनलाई पनि थाहा थियो कि थिएन, तर तिनलाई त्यो प्रेरणा भएर त्यो अत्तर यीशुको शिरमा खन्याए र त्यसमा तिनले चेलाहरूको भनाई खानु पर्यो र धेरै कुराहरू त्यहाँ भए। किनभने चेलाहरूलाई रिस उठेको थियो भनेर यहाँ बाइबलमा बताउँछ, यस्तो गर्नु हुँदैन थियो भनिकन धेरै कुरा गरेपछि यीशु प्रभुले तिनलाई दुःख दिनुहुन्न भन्नुभयो। यसरी तपाईँहरूले क्वेशन नगर्नुहोस्, प्रश्न नगर्नुहोस्, तिनले गरेको गरेकी कामलाई यसरी एउटा गलत अर्थ लगाएर तिनलाई अप्ठ्यारोमा नपार्नुहोस् भन्ने कुरा नै यीशु प्रभुले भन्नुभएको हामी यहाँ देख्छौ। अनि यीशुले यो पनि भन्नुभयो, चेलाहरूको भनाइलाई गरीबहरू तिनीहरूसँग सधैँ हुन्छन् र म चाहिँ हुन्न भन्नुभयो र यीशु प्रभुले यो कुराहरू रहस्यमय ढंगले बोलिराख्नु भएको छ र चेलाहरूले सोचेको कुरालाई पनि यीशु प्रभुले सम्बोधन गर्नुभयो। गरीबहरूलाई सहायता गर्नुपर्छ नगर भन्नुभएको छैन यीशुले, गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्, तिमीहरूले अझै गर्न सक्छौ, अझै उनीहरूलाई यिनीहरूको हेरचाह गर्न सक्छौ, त्यसको लागि समय छ, त्यसको लागि धेरै कामहरू गर्न सकिन्छ। तर अब यीशुले आफ्नो बारेमा भन्नुभयो, म हुन्न भनेर उहाँले भन्नुभयो। अब यीशु ख्रिस्टको शरीर कहिलेसम्मको लागि उनीहरूसँग हुने हो त्यो धेरै नै कम मात्रै थियो। अब यीशु प्रभुको शरीर चाँडै नै अब यो चेलाहरूको बीचबाट हटेर जानु हुने थियो र यही कुराहरूलाई यीशुले भन्नुभयो, म हुन्न यो संसारमा, अब मेरो म चाहिँ हुन्न। अनि तिनले यो अत्तर मेरो शिरमा खनाएर दफनको निम्ति मलाई तयार गरेकी हुन् र यीशु प्रभुले अब जुन महँगो अत्तरलाई यीशु ख्रिस्टको शरीरमा खन्याउनुको अर्थ नबुझेको कारणले गर्दा यो कुरामा उनीहरू रिसाएका थिए अनि स्त्रीले पनि दुःख भोगेकी थिइन् यी सबै भनाइहरूबाट। तर यीशु प्रभुले स्पष्ट रूपमा यहाँ उहाँको दफनको निम्ति तयार भन्ने कुराले यीशु ख्रीष्ट मृत्यु यीशुको मृत्युको लागि यो तयारी भन्ने कुरा हामी बुझ्छौं र यीशु ख्रीष्टको शरीर पूर्ण रूपमा अब मृत्युमा जानेछ र मृत्यु भएको शरीरलाई चिहानमा राखिनेछ र चिहानमा राखेको शरीरलाई बन्दोबस्त साथ दफन गरेर सारा भनौ राजनीतिक तवरले सामाजिक तवरले धार्मिक तवरले यीशु ख्रीष्टको शरीरलाई एकदमै व्यवस्थित ढंगले मरेको शरीरलाई दफन गर्ने कुरा एकदम यहुदीहरूको चलन अनुसार यो एकदमै आवश्यक थियो। त्यसैले पनि शरीरलाई एउटा मृतक शरीरलाई यसरी दफन गर्ने चलन यहुदीहरूको चलनहरू हामी देख्छौं। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ। अब यो मृत्युको भएको शरीरलाई दफन गर्ने कुरामा जसरी यी स्त्रीले आफ्नो बहुमूल्य अतर खसेर एउटा मृत्युको घोषणा गरेका छन् र तिनको हरेक जीवनमा यीशु प्रभुले भन्नुभएको छ मेरो जब जब तिमीहरूले यो रोटी खान्छौ कचौरा पिउँछौ अनि म नआउन्जेलसम्म तिमीहरू मेरो मृत्युको घोषणा गर्दछौ भनिकन यीशु प्रभुले भनौ पावल फ्रेरीद्वारा लेखित परमेश्वरको वचन धर्मशास्त्र कोरन्थीको पुस्तकले यही कुरा भन्दछन्। सारा संसारमा यो सुसमाचार सुनाउँदा यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ र यसको मतलब चाहिँ पूरै प्रभुको मृत्युको घोषणा भन्ने कुरा हामी बुझ्छौं। यसरी लेखकले यो खण्डमा यीशुको अभिषेक एक मरियम जसले बहुमूल्य अत्तर यीशुको शिरमा खन्याएर उहाँको दफनको निम्ति तयार गरेको र यो बलिदानिक सेवाको कदर गर्नलाई पनि प्रोत्साहन दिएका छन्। साँचो मृत्यु भएको शरीरलाई दफन पनि गरिने चलन थियो। यीशु प्रतिको गहिरो आराधना र प्रेमको प्रकट बारे पनि प्रस्ताएका छन्। त्यसरी नै हरेकले यीशुको मृत्यु सत्य हो भनेर घोषणा गर्नुपर्छ। उहाँको मृत्यु पक्का हो भनेर भविष्यवाणी गरेको सत्यता पनि यो हो। आज धेरैले यीशुको मृत्युको बारेमा शंका गर्दछन् तर यीशुको मृत्यु सत्य भएकोले उहाँको पुनरुत्थान पनि सत्य हो भनेर घोषणा गरेका छन्। के हजुरहरूले पनि शंका गर्नुभएको छ कि शंकाले गर्दाखेरि तपाईँ भनौ जीवनमा के अप्ठ्यारो त भएको छैन र यीशुको मृत्युलाई अझै पनि विश्वास गर्न सक्नु भएको छैन? यीशुको मृत्यु नभएको भएदेखि कुनै मानिसले पनि पाप र उद्धार पाउन सक्दैन। त्यसैले यीशुको मृत्यु पक्का हो भन्ने कुरा स्त्रीले त्यो बहुमूल्य अतर यीशु ख्रीष्टको शरीरमा खनाएर यो शरीर अब पूर्ण रूपमा मृत्यु हुन्छ र त्यो मृत्यु भएको शरीरलाई दफन गर्नुपर्छ भनिकन त्यो रहस्य यहाँनिर बताएको देखिन्छ र यीशुको मृत्यु साँचो मृत्यु हो र साँचो मृत्युको लागि दफन चाहिन्छ र दफन भएर फेरि पुनरुत्थानको शक्ति यहाँनिर देखिन्छ। त्यस कारणले मृतक भएको शरीर फेरि बिउजेर कहिले पनि नमर्ने गरेर बिउजनु जीवित हुनु चाहिँ पुनरुत्थान हो र आज हरेक व्यक्तिको लागि यीशुको मृत्यु शंका नभएर विश्वासद्वारा यीशुको मृत्युको घोषणा गर्नुपर्छ र विश्वास गर्नुपर्छ, जसले गर्दा हामीहरू मर्नु पर्दैन, हामीहरू मर्यौं भने पनि जीवित हुनेछ। र क्रिश्चियनहरू मरेर फेरि जीवित हुन्छन् किनभने यीशु मरेर तेस्रो दिनमा जीवित हुनुभयो, उहाँलाई विश्वास गर्नेहरूको शरीर फेरि पुनरुत्थान हुनेछन् र उनीहरू पनि जीवित हुनेछन् र कहिले नमर्ने गरेर उनीहरू फेरि जीवित हुनेछन्। त्यसकारण आज हरेकले यीशुलाई विश्वास गर्नुपर्छ, यीशुलाई विश्वास गरेर उहाँको मृत्युको घोषणा गर्नुपर्छ, उहाँको मृत्यु भएको साँचो हो र यदि उहाँको मृत्यु साँचो हो भने हाम्रो लागि अब उद्धार र मुक्ति पनि साँचो हुन्छ भन्ने निश्चयतामा अगाडि बढ्नुपर्छ। के आज हजुरहरूले पनि शंका गर्नुभएको छ कि आउनुहोस्, शंका गर्नु पर्दैन, उहाँको मृत्युलाई विश्वास गर्नुहोस् र उहाँको मृत्युको प्रचार गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्।

98 65 55 33 39। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। जय मसीह।

छोरो हेर्दै बाभनला आकाशमा कि धन ल्याउला कि आउला बाकसमा भन्दै हुनुहुन्थ्यो राजेन्द्र दाईले भने कर्मले जिन्दगी भोगाउँछ पीर नगर।

0: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। एमबीएसको प्रश्नपत्र बाहिरिएको प्रकरणमा दुईजना पक्राउ, सात दिनभित्र छानबिन समितिले प्रतिवेदन बुझाउने। अध्ययन विदा दुरूपयोग गर्ने 41 प्राध्यापकबाट करिब 10.5 करोड़ रकम असुली।
1: के आउनु बाँकी छ त्यो हिसाबले गर्दाखेरि अब अध्ययन विदाको सिलसिलामा अलिकति दुरूपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ।
0: रोल्पामा पहिरोमा पुरिएका दुईजनाको शव फेला। बाढ़ी पहिरोको गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम। भोलि नागढुङ्गा सिस्नेक सुरुङ मार्ग उद्घाटन हुँदै
2: सोमबार उद्घाटन हुन्छ। त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौं।
0: लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने, पाँच मन्त्रीको सामूहिक राजीनामा। मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक। रोमानियामा नेपालीको आकर्षण बढ्दो।
3: लाइफ चाहिँ त्यहाँ सजिलो हुन सक्छ भन्ने एउटा हुन सक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि, युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको, त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित, फाइनल खेल पर्सि हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: परीक्षा शुरू भएको पाँच मिनटमै प्रश्न पत्र बाहिरिनु शिक्षा प्रणालीका लागि अत्यन्तै चिन्ताजनक विषय हो। यसले इमानदारीपूर्वक अध्ययन गर्ने विद्यार्थीमाथि अन्याय गर्छ भने परीक्षाको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ। सम्बन्धित निकायले सुरक्षा व्यवस्था कड़ा बनाउँदै दोषीलाई कड़ा कार्यवाही गर्नुपर्छ। निष्पक्ष र विश्वसनीय परीक्षा प्रणाली निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो। अब खबर सन्तोष गन्धर्वबाट।
5: त्रिभुवन विश्वविद्यालयले एमबीए पहिलो सत्रको परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। व्यवस्थापन संकायको डीन कार्यालय अन्तर्गतको परीक्षा संचालन समितिले घटनाको सत्य तथ्य पत्ता लगाउन समिति बनाएको हो। विश्वविद्यालयले प्राध्यापक डाक्टर अच्युत ग्यावलीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा सह प्राध्यापक डाक्टर पुष्कर रैखाल र सह प्राध्यापक डाक्टर महेश राज ओझा सदस्य रहनु भएको छ। परीक्षाकै क्रममा सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ। यस घटनालाई गम्भीर रूपमा लिँदै आवश्यक छानबिन शुरू गरिएको विश्वविद्यालय प्रशासनले जनाएको छ। यसैबीच प्रश्नपत्र सार्वजनिक सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआई आईबीले सुलभ सर भनेर चिनिने व्यक्ति सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको हो। घटनापछि शिक्षा मन्त्री पोखरेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र त्रिविका पदाधिकारीसँग छलफल गरी दोषीमाथि तत्काल कार्यवाही गर्न निर्देशन समेत दिनुभएको छ। अध्ययन विदा लिएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय त्रिविका 41 जना प्राध्यापकबाट करिब 10.5 करोड़ असुली भएको छ। त्रिविका अनुसार उक्त रकम विश्वविद्यालयको पेन्सन कोषमा जम्मा गरिएको छ। अध्ययन विदा दुरूपयोग गरेका 191 प्राध्यापक मध्ये हालसम्म 41 जनाले रकम फिर्ता गरेका छन् भने 62 जनाले रकम तिर्न निवेदन दिएका छन्। तीमध्ये 54 जनालाई विश्वविद्यालयले औपचारिक पत्र पठाइसकेको छ। सरकारले अध्ययन विदा दिएर सेवामा नफर्किएका प्राध्यापकबाट कबुलितमा अनुसार रकम असुल गर्न निर्देशन दिएपछि असुली प्रक्रिया तीव्र बनाइएको छानबिन समितिका संयोजक डाक्टर जीवन काफ्रेले सीआईएमसँग बताउनुभयो।
1: त्रिभुवन विश्वविद्यालयले खोजबिनद्वारा अब चाहिँ हाम्रो त्रिभुवन युनिभर्सिटीमा अध्ययन विदा लिनुभएको नफर्किनु भएको शिक्षकहरूको हामीले अध्ययन गरेका थियौँ। त्यो अध्ययनबाट हामीले एउटा पुरा दृष्टि नम्बरहरू निकाल्यौँ। निकालेपछि अहिले हामीले त्रिभुवन युनिभर्सिटीले हामीले चाहिँ उहाँहरूलाई आफ्नो जुन लिनुभएको विषा छ त्यो चाहिँ फिर्ता गर्नको लागि अनुरोध गरेर हामीले बेला बेलामा सूचना पनि जारी गरिसकेका छौँ। केही आएर तिरिसक्नु पनि भएको छ, फिर्ता गर्नु पनि भएको छ, आफ्नो क्लियरेन्सहरू गर्नु भएको छ, केही आउन बाँकी छ। त्यो हिसाबले गर्दाखेरि अब यो अध्ययन विधाको सिलसिलामा अलिकति दुरुपयोग भयो भन्ने तरिकाले हामीले यो छानबिन गरे हौ। त्यो रेकर्ड अनुसार 200 प्राध्यापकहरू फर्किनु भएको छैन, यो बढ्दो क्रममा चाहिँ छ होइन। अब हामी यो निष्कर्षमा पुगिसकेको अवस्था चाहिँ छैन, यो कुन दिनकै दायरामा छ। अब हामीले फाइनल प्रतिवेदनमा यो सबै कुरा समेट्नेछौँ।
5: यसअघि त्रिवेणीले अध्ययन विधाको दुरूपयोग बारे छानबिन गर्न 3 समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार 398 प्राध्यापकले अध्ययन विधा दुरूपयोग गरेको पाइएको छ। विश्वविद्यालयले पटक पटक ताकेता गर्दा पनि रकम नतिर्ने प्राध्यापकको नाम सार्वजनिक गर्ने तयारी गरेको छ। त्रिवेणीका अनुसार प्रत्येक प्राध्यापकले कम्तीमा 10 लाखदेखि बढ़ीमा 50 लाख रूपियाँसम्म फिर्ता गर्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक युरोपतर्फ तीव्र रूपमा बढ़ेको छ। वैदेशिक रोजगार विभागको पछिल्लो एक वर्षको तथ्याङ्क अनुसार युरोपका 35 देशमा 89,684 नेपाली अन्तिम श्रम स्वीकृति लिएर गएका छन्। युरोपमा सबैभन्दा धेरै नेपाली रोमानिया पुगेका छन्। त्यहाँ एक वर्षमा 33,920 पुगेको विभागले जनाएको छ। त्यसपछि साइप्रस 11,69, क्रोएसिया 7,662, टर्की 6,370, माल्टा 6,110 र पोर्चुगल 3,800 पुगेका छन्। खाड़ी मुलुकसँगै युरोपमा रोजगारीका अवसर बढ़दै जाँदा नेपाली श्रमिकको रोजाई पनि विस्तारै बढ़दै गएको विभागका महानिर्देशक मीरा आचार्यले सीआईएनलाई बताउनुभयो।
3: 3% जति अस्ट्रेलियाको भन्दा बढेको जस्तो देखिन्छ। अब कतिपय अवस्थामा चाहिँ जस्तै जीसीसी कन्ट्री या मलेसिया या लगायतका कन्ट्रीहरूमा भइसकेको जो नागरिक हुनुहुन्छ उहाँहरूले पनि चाहिँ त्योभन्दा बाहिरको कन्ट्रीहरू युरोपको बोर्डर भयो युरोप भयो त्यस्तो कन्ट्रीहरूमा जाने इच्छा देखाएको जस्तो देखिन्छ। त्यसले गर्दा पनि संख्या वृद्धि भएको छ। अब यो संख्या वृद्धि हुनुमा चाहिँ मानिसहरूलाई के लाग्न सक्छ भने ती कन्ट्रीहरू जो डेभलप छन् त्यहाँ बढीभन्दा बढी रोजगारीको अवसर हुनसक्छ, लाइफ चाहिँ त्यहाँ सजिलो हुनसक्छ भन्ने एउटा हुनसक्छ भने अर्को चाहिँ सोसाइटीको जुन प्रभाव हुन्छ नि युरोपको रोजगारी चाहिँ राम्रो भन्ने किसिमको त्यो प्रभावमा परेर पनि गएको जस्तो देखिन्छ।
5: लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका 5 मन्त्रीले आज सामूहिक राजीनामा बुझाएका छन्। मन्त्रीहरूले आज संसदीय दलका नेता दिल्ली बहादुर चौधरी समक्ष सामूहिक राजीनामा बुझाएका हुन्। नेकपा एमाले र नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति बनेपछि कांग्रेस सरकारबाट बाहिरिने प्रक्रियामा अघि बढ़ेको हो। कांग्रेसबाट शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यूपानी, सामाजिक विकास मन्त्री जन्मजय तिमिलसिन्हा र वन तथा वातावरण मन्त्री देवकरण कलवारले राजीनामा दिनुभएको मन्त्री प्रचण्ड विक्रम न्यूपानीले सीआईएनसँग बताउनुभयो।
6: यस्तो छ, हामीले बदलिदो परिस्थितिको लागि मध्यनजर गरेर दलको नेतालाई जिम्मा लगाएका छौ होइन, दलको नेतालाई जिम्मा लगाएर हामीले उहाँलाई जिम्मा लगाएका छौ राजीनामाको सन्दर्भमा होइन। हामीले मुख्यमन्त्रीलाई राजीनामा दिएका छैनौ होइन, हामीले दलको नेतालाई जिम्मा लगाएका कारणले गर्दा बदली गर्छ कसरी अगाडि बढ्छ भन्ने कुरा हो होइन। अहिले पनि कसैको गठबन्धनबाट स्पष्ट बहुमत नभएको कारणले र हामी एमाले र जुन किसिमको एमाले र नेकपाको जुन सहमति भएको छ त्यो सहमतिलाई कार्य हुने कुरामा हामी बाधक हुने कुरा भएन। हामी राजीनामा अलरेडी हामी दलसँग बुझाएका छौं।
5: अब कांग्रेस संसदीय दलले मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी समेत गरेको छ। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले भने प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा सम्मिलित 3 गठबन्धन कायमै रहने बताउनु भएको छ। सत्ता साझेदार दलबीच कुनै विवाद नरहेको र सरकारलाई तत्काल कुनै खतरा नरहेको समेत उहाँले बताउनुभयो। मधेसमा जसपा नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले 3 गठबन्धन केन्द्रको नीति विपरीत नहुने पनि उहाँले स्पष्ट पार्नुभएको छ। अबको 3 देशमा ठूलो पानी पर्ने सम्भावना कम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी 3 देशभर मनसून खासै सक्रिय हुने छैन। महाशाखाले आज भोलि र पर्सि अधिकांश स्थानमा सामान्यदेखि हल्का पानी परे पनि लगातार भारी वर्षाको सम्भावना नरहेको जनाइएको छ। सीआईएमसँग कुरा गर्दै मौसमविद रोजन लामिछानेले भन्नुभयो,
7: दिल्ली र कोलकाताको जुन आकाशको एरियालाई चाहिँ हामी सर्दर स्थान भनेर भन्छौं, त्यो आसपास नै रहेको रहेको र नेपालभन्दा अलिकति पर रहेको अवस्था रहेको छ। त्यसले गर्दाखेरि चाहिँ नेपालमा केही मात्रामा कम वर्षा हुने हो कि र वर्षा भए पनि केही ठाउँमा हुने, हल्कादेखि मध्यम वर्षा हुने र थोरै ठाउँमा मात्र भारी वर्षा हुने सम्भावना छ। हेर्दाखेरि चाहिँ तराईको क्षेत्रहरूमा मध्य प्रदेश अझै स्पेसियली चाहिँ मध्य प्रोभिन्समा चाहिँ अझै कम पानी पर्न सक्ने सम्भावना देखिन्छ।
5: काठमाडौँ र धादिङ जोड्ने नागढुङ्गा सिस्नी खोला सुरुङ मार्ग भोलि औपचारिक रूपमा उद्घाटन हुँदैछ। करिब 29 अर्ब रूपियाँ लागतमा निर्माण भएको 2.68 किलोमिटर लामो सुरुङ शिलान्यास भएको 7 वर्षपछि सञ्चालनमा आउन लागेको हो। आयोजनाका अनुसार शुरूको चरणमा आपतकालीन सवारी साधनलाई मात्रै सुरुङ प्रवेश गर्न दिइनेछ। त्यसपछि निजी र सार्वजनिक सवारीलाई पनि क्रमश सञ्चालनको अनुमति दिइनेछ। पैदल यात्री, दुई पाङ्रे र प्रचलित पदार्थ बोकेका सवारी भने सुरुङभित्र प्रवेश गर्न नपाउने नागढुङ्गा सुरुङ मार्ग परियोजनाका प्रमुख सौजन्य नेपालले बताउनुभयो।
2: सोमबार उद्घाटन हुन्छ, त्यसको लगत्तै हामीले एम्बुलेन्सहरू अनि फायर फाइटिङ अनि सुरक्षा निकायका गाडीहरू जुन एकदम क्विक गर्नुपर्छ त्यसलाई हामी पर्सिबाट खुला गरिदिन्छौँ। अनि यसको बीचमा हामीले यसलाई स्टेज वाइज खोल्नु पर्ने हुन्छ कि एकैचोटि खोल्नु हुँदैन। यसलाई जस्तो हुनसक्छ हामीले पहिला चाहिँ एउटा मक ड्रिल अनिवार्य छ, हामीले एउटा रियल एउटा डिजास्टर क्रिएट गर्नुपर्छ त्यो जस्तो आगो लागेको हुनसक्छ अनि हामीले कति छिटो उद्धार गर्न सकौँ त्यो सिस्टमले, त्यो एउटा मक ड्रिल गर्नुपर्छ। अनि त्यसपछि त्यो मक ड्रिल सम्पन्न भएपछि हामीले स्टेज वाइज गाडी छोड्छौँ। त्यसपछि हाम्रो त्यहाँका जेट फ्यानहरूलाई सिङ्क्रोनाइज गर्नुपर्छ। त्यसपछि हामी करिब करिब एक महिनाको पछि पूर्ण रूपबाट प्रमेर सञ्चालन गर्नु तयारीमा छौँ।
5: साझा खबरमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले लगातार चौथो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल बंगलादेशसँग 3-2 सेटमा पराजित भयो। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ। यसअघि नेपाल उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2 र तेस्रो खेलमा पाकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेलमा भोलि उज्बेकिस्तानसँग खेल्नेछ। 6 टोली सहभागी प्रतियोगिताका शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। काबा पुरूष भलिबल च्याम्पियनशीपको फाइनल भने आउँदो बुधबार हुनेछ।
0: रौतहटका 5 स्थानीय तह अझै बजेट विहीन, विकास र सेवा प्रभावित। राजनीतिक असहमतिले रोकियो बजेट रिपोर्ट सँगै पानीमा भिजिरहने बच्चाको स्वास्थ्यमा देखिने स्वास्थ्य समस्या, संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रोल्पाको सुनछहरी गाउँपालिका एक शेरममा पहिरोमा पुरिएर बेपत्ता भएका दुईजनाको शव आज फेला परेको छ। हिजो बाख्रा चराउन गएका 51 वर्षीय औषधी घरती मगर र 36 वर्षीय अमरा घरती मगरको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजनाको शव परीक्षणका लागि रोल्पा अस्पताल पठाइएको छ। घटनामा घाइते भएका 60 वर्षीय कुले घरती मगरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। यसैबीच नेपालमा बर्खायाममा बाढ़ी पहिरोका बेला फैलिने गलत सूचना रोक्न टिकटकले नयाँ सर्च गाइड शुरू गरेको छ। अब बाढ़ी वा विपद सम्बन्धी सामग्री खोज्दा टिकटकमा विशेष ब्यानर देखिनेछ, जसले प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपद सूचना पोर्टल, टिकटक सेफ्टी सेन्टर र ट्रान्जिट इभेन्ट सपोर्ट गाइडमा सिधै पुर्याउनेछ। यस गाइडमा विपदबारे सही जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी सहयोग र संवेदनशील सामग्री सुरक्षित रूपमा शेयर गर्ने र आवश्यक परे रिपोर्ट गर्ने तरिकाबारे पनि जानकारी दिइएको छ। रौतहटका पाँच स्थानीय तहले चालू आर्थिक वर्ष 2083-84 को बजेट हालसम्म पनि ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा विकास निर्माणका काम प्रभावित भएका छन् भने कर्मचारीको तलब, सेवा प्रवाह र राजस्व संकलन समेत प्रभावित हुन थालेको छ।
11: स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट पेश गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ। तर रौतहटका गडुडा, कटहरिया, फतुवा, विजयपुर, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन्। बजेट ल्याउन नसक्दा स्थानीय तहको नियमित सेवा प्रवाह समेत प्रभावित भएको छ। मौलापुर नगरपालिकाका प्रमुख रीना कुमारी शाह:
12: बजेट आइसक्यो, अब सबै भइसक्यो, भोलि पाइन भोलि बजेट आइहाल्छ। होइन मुखियाजी यसो अलिअलि यताउति भएर भएन, हजुर भोलि राखेको छ नगरको।
11: अधिकांश स्थानीय तहमा राजनीतिक सहमति जुट्न नसकेका कारण बजेट समयमा आउन नसकेको हो। गरुडा नगरपालिकाले भने प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर गएपछि नगरसभा बोलाउन नसकेको जनाएको छ। नगर प्रमुख कन्थमणि प्रसाद कलवार:
13: अब नयाँ हाकिम आयो, 15 गतेको मिटिङ त्यही नगरसभाको सम्बन्धी कहिले हुन्छ त्यो मिटिङ पर्छ, त्यसै दिन अब डेट निष्कासन हुन्छ। हाकिमले गर्दा ढिलो हुनेको कारण त हाकिम बदमासी गर्यो, हाकिमले गर्दा त्यो नगरसभा भएन।
11: फतुवा विजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बिया खातुनले प्रमुख प्रशासकीय अधिकृत कमल दाहाल र लेखा अधिकृत नगरपालिकामा उपस्थित नभई चन्द्रनिगापुर र बारामा बसेर चेक काट्ने गरेको आरोप लगाउनुहुन्छ, जसले गर्दा नगरसभाबाट बजेट पारित नहुँदा शिक्षा, स्वास्थ्य तथा कर्मचारीको तलब वितरणको काम पनि रोकिएको छ। कार्यवाहक नगर प्रमुख अम्बिया खातुन: बजेट समयमा नआउने समस्या रौतहट लगायतका विशेषतः तराईका जिल्लामा नयाँ होइनन्। तर यो समस्या हरेक वर्ष दोहोरिरहनुको कारण खोजेर सावधानका लागि पहल गर्नुपर्ने र नगर प्रमुखले नै बैठक नबोलाएकाले फतुवा विजयपुर नगरपालिकाको नगरसभा हुन नसकेको सोही नगरपालिकाको वडा नम्बर 9 का वडाध्यक्ष राकेश यादव बताउनुहुन्छ।
14: अनि त्यसपछि चाहिँ नगर प्रमुखले हाम्रो बैठकै बोलाइदिनु भएन, कार्यवाहक नगर प्रमुखजीले त्यही बैठक नबोलाइदिएर मात्रै त्यो रोकिएको हो, नभए अरू त्यस्तो केही पनि खासै कारण छैन, विवाद पनि छैन।
11: स्थानीयवासीले भने जनप्रतिनिधिहरूले आपसी विवाद अन्त्य गरी तत्काल नगरसभा बोलाएर बजेट पारित गर्नुपर्ने माग गर्दै आएका छन्। फतुवा विजयपुरका स्थानीय जेन जिल्लामा:
15: यो महिनाको अन्तिमतिर गर्छु होला, के भन्नु, भागभन्दा मिलेन,
11: समयमा नै बजेट पारित नहुँदा विकास निर्माणका योजनाको काम प्रभावित भएको छ भने दैनिक प्रशासनिक र राजस्व संकलनमा समेत अवरोध भएको कर्मचारीहरू बताउँछन्। उपेन्द्र गोले, सीआईएन, गुञ्जन एफएम, रौतहट।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। मनसुन अवधिमा स्वस्थ रहन बालबालिकाले दैनिक गर्नुपर्ने काम।
16: डाक्टर साहब, बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
17: नमस्कार बिहानी,
16: बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ।
0: बर्खायाममा बालबालिका धेरै बिरामी हुने कारण र समाधानका उपाय बालबालिकाको सवालमा विज्ञको जवाब संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
18: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
19: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ
18: तर महिलाको नाम अझै निर्णयमा स्वामित्वमा र पहिचानमा किन कम छ?
20: महिलाको श्रम अधिकार र सम्मानको आवाज
21: कार्यक्रम साझा आवाज
18: लैंगिक समानता महिला अधिकार घरेलु हिंसा विरुद्ध बहस
22: महिला किसानका संघर्ष सपना र सफलताका कथा
23: प्रोप्राइटर मधुमाया जीजी पढे होइन प्रोप्राइटर भने छु हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
18: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
19: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
20: पसिनाको सम्मान समानताको अभियान
21: कार्यक्रम साझा आवाज।
24: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 घमन 1 शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
5: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 312 खण्डमा छौं। वर्षायाममा पानी पर्ने मौसम, यो मौसममा पानी जम्ने, सरसफाईमा कमी हुने र लामखुट्टेको संख्या बढ़ने भएकाले बालबालिकामा विभिन्न रोग लाग्ने जोखिम बढ़ने डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा मनसूनका समयमा स्वस्थ रहन बालबालिकाले अप्नाउनु पर्ने बानीका विषयमा बालबालिकाको सवालमा विज्ञको जवाब प्रस्तुत गर्दैछौ। जवाब दिँदै हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्तोष अधिकारी।
25: नमस्कार, म बिहानी डाक्टर साहब। बर्खायाममा हामी किन धेरै बिरामी पर्छौ?
16: नमस्कार बिहानी, तिम्रो प्रश्नको उत्तर सुने। हामी बर्खायाममा किन धेरै बिरामी पर्छौ भनेर सोधेको छौ। बर्खायाममा बिरामी पर्नुको कारण पहिलो कुरा त्यो बेलामा बाढी पहिरो पानीहरू फोहोर हुने, प्रदूषणको कुशिकार हुने, खानेकुराहरूमा फोहोर झिने, झिङ्गाहरू बढी फैलिने, लामखुट्टेहरू बढी लाग्ने यस्ता चिजहरू हुँदाखेरि चाहिँ रोग सरुवा रोगहरू बढी सर्न सक्छ। त्यही भएर सरुवा रोगको प्रकोप बढी हुने हुन्छ। त्यसै गरी फोहोर पानी खाँदा हैजा झाडा

0: हामीले बर्खा याममा हातहरू नधोइकन फोहोर पानीमा बस्दा फोहोर पानी खाँदा चाहिँ रोगहरू फैलिन सक्छ।
1: डाक्टर साहब, मेरो नाम सुप्रिना हो। हामी पानीमा खेलेपछि किन हामीलाई ज्वरो लाग्छ?
0: सुप्रिना, तिमीले भनेको प्रश्नको चाहिँ उत्तरमा हामीले पानीमा खेलेपछि किन ज्वरो आउँछ भन्ने कुरा सोधेको छौ। पानीमा खेल्दा ज्वरो आउने खास कारण चाहिँ हामीहरू रुगाखोकी लागेको प्रकोपको सिजनमा बाहिर हिँड्छौँ, त्यही भएर चाहिँ त्यो बेलामा रुगाखोकी लागिरहेका हुन्छ, त्यसलाई ज्वरो आउने हो। तर वास्तवमा पानीमा भिज्दैमा ज्वरो आउने चाहिँ होइन। तर त्यो समयमा लामखुट्टेहरू बढी सलबलाउने, रुगाखोकीको शिकार बढी हुने, इन्फ्लुएन्जाहरू बढी सर्ने, होइन, बाहिर चाहिँ हामी भिडमा जाँदाखेरि हाम्रो शरीरको इम्युनिटी शक्ति कम हुने, रोग सलाउने क्षमता कम हुने हुँदा त्यो बेलामा ज्वरोले च्याप्न सक्छ, त्यस्तै ज्वरो आएको हो। पानीले भिज्दै मात्रै ज्वरो आउने होइन। त्यही भएर सकेसम्म बर्खामा बाहिर नहिँड्ने, उल्टा छाता ओढ्ने गर्नुपर्छ। पानीमा भिजेपछि चिसो हुन्छ, चिसो भएपछि हाम्रो शरीरमा तापक्रम घट्न जान्छ, तापक्रम घटेपछि हामीलाई रोगहरूले समाउन सक्छ। त्यही भएर बाहिर पानीमा नभिज्नुहोस्।
2: नमस्कार डाक्टर साहब, म सेस्मा। हामी बर्खायाममा स्वस्थ रहन दैनिक के गर्नुपर्छ?
0: सेस्मा, तिमीले राम्रो जिज्ञासा राख्यौ। बर्खायाममा हामी स्वस्थ रहन हामीले के गर्नुपर्छ भन्दाखेरि, सबैभन्दा पहिलो हामीले आफ्नो हात गोडा धुने काम गर्नुपर्छ। हामीले सरसफाइलाई बढी ध्यान दिनुपर्छ। बर्खायाम भन्नाले पानी बढी पर्ने, फोहोर बढी सर्ने, बाढी पहिरो आउने हुन्छ। यो बेलामा चाहिँ झिङ्गाहरू बढी लाग्ने हुन्छ। त्यो बेलामा झिङ्गा लागेका चिजहरू खाँदा हामीलाई रोग लाग्न सक्छ, झाडा पखाला, हैजा लाग्न सक्छ। यसै गरी बर्खायाममा पानीहरू जमेर लामखुट्टे बढी हुन सक्छ, यसले हामीलाई मलेरिया, डेङ्गु लगाउन सक्छ। काठमाडौँको हकमा डेङ्गु अलि बढी देखिन्छ। अर्को कुरा भनेको, बर्खायाममा झालहरू, रुखहरू, झालहरू ठुल्ठुलो हुन सक्छ, यो भएपछि किराहरू बढी लाग्न सक्ने, सर्पहरू बढी आउन सक्ने हुन्छ। त्यही भएर हामीले झालको नजिक हिँड्नु भएन। हामीले बाहिर हिँड्दा आफ्नो पुरा लुगा लगाउनु पर्यो। पानी पर्दा बर्सादी प्रयोग गर्ने वा छाता प्रयोग गरेर हिँड्नुपर्छ। बाटोहरू चिप्लो हुने हुन्छ, पानीहरू पर्दा हिलो हुने हुन्छ, त्यसले गर्दा हामीले अलिक सजग भन्नुपर्छ। बाटोमा हिँड्दा सजग हुने, हात गोडा धोएर मात्रै घर छिर्ने, जे खाँदा पनि हात धुने गर्ने, पानी हिमालेको खाने, यी कुराहरू ख्याल गर्यो भने बल्ल हामीलाई रोगले छुँदैन। त्यसर्थ तिमी नानीहरूले अथवा सबै हामीले बर्खायाममा चाहिँ विशेष त सरसफाई, हात गोडा धुने कुरा, पानी उमालेर खाने कुरा, जमिनमा हिँड्दा झारहरूमा नहिँड्ने कुरा, सर्पहरूको बिगबिगबाट बच्न पर्ने कुरा, यसै गरी लामखुट्टे जमेको पानीमा लामखुट्टे हुनुहुँदाखेरि डेङ्गु सर्ने कुराहरूमा विशेष ख्याल गर्नुपर्छ।
1: नमस्कार, म यस, डायरियाबाट कसरी जोगिने?
0: यस बाबुले राम्रो क्वेशन सोधेका छौ। डायरियाबाट कसरी जोगिने भनेर सोधेको छौ। डायरियाबाट जोगिनको लागि हामीले सफा पानी पिउनुपर्छ, हात धोएर मात्रै खाना खानुपर्छ, नङ

0: पहाड़ी पहिरोका गलत सूचना रोक्न टिकटकको नयाँ सर्च गाइड नेपालमा शुरू भएको छ। अबको तीन दिन अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना कम छ। भोलि नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग उद्घाटन हुँदैछ। लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिने पाँच मन्त्रीको सामूहिक राजीनामा, मधेसमा तीन दलीय गठबन्धन कायमै रहने मुख्यमन्त्री यादवको दावी छ। एक वर्षमै यूरोपका 35 देशमा करिब 90,000 नेपाली श्रमिक पुगेका छन्। रोमानियामा नेपालीको आकर्षण बढ़दो छ र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार पराजित भएको छ। फाइनल खेल भने पर्सी हुनेछ। हौस् त आजलाई साझा खबरको समय सकियो।
1: अहिले बेलुकीको 8 बजेको छ।

0: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: बड़ा सुबह डिजिटल, एंजॉय विद अस।

0: இளம்பு பிரேக் டைம்.
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: एलम्बु FM 89.6 MHz।

0: minute. Just a minute. We'll return back.
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
2: बुझेँ।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै, के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
2: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
1: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
2: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
2: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
2: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन अभिवादन ठक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत गर्ने विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ हुनुहुन्छ भने सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ नुवाकोट धादिङ र सुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम यति बेला सुनिराख्नु भएको छ रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँहरूले हामीलाई फेसबुक पेज अनि मोबाइलका विभिन्न वेबसाइटहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। र फेसबुक चलाउनुहुन्छ अनलाइनको माध्यमबाट सुन्न चाहनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा गएर तपाईँहरूले हेलम्बा एफएम 89.6 जेट सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनुभए तापनि हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। यो सँगसँगै तपाईँहरूले हेलम्बा एफएमबाट अनि तपाईँले मोबाइलको गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र त्योभन्दा माथि पनि तपाईँले हेलम्बा एफएमको फेसबुक पेजबाट लाइभ भइरहेको छ। त्यहाँ माथि डिस्क्रिप्सनमा हामीले वेबसाइटबाट तपाईँहरूलाई सजिलोबाट सुन्नका लागि माध्यमहरू पनि खुल्ला गरिएको छ। सोही माध्यमबाट पनि हेलम्बा एफएम मजाले सुन्न सक्नुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक साथ छ दिन आउने गर्दछ। तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म आइतबारदेखि शुक्रबारसम्म यसै समयमा सुन्न सक्नुहुनेछ। एक घण्टा हाम्रो यो प्रोग्राम आउने गर्दछ।

अनि यो प्रोग्राममा तपाईँहरूले एक घण्टा आउने गर्दछ, रातिको 9 बजेबाट 10 बजेसम्म प्रसारण हुने गर्दछ। अनि यो प्रोग्राममा विशेष गरी आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। रात्रिकालीन सन्देशहरू राख्नुपर्ने हुन्छ है, यो कार्यक्रममा चाहिँ तपाईँहरूले कल गर्नुपर्ने हुन्छ, कल गर्न सक्नुहुनेछ, कमेन्ट गर्न सक्नुहुनेछ फेसबुक लाइभबाट लगायतका अन्य विभिन्न माध्यमहरू हामीले खुल्ला राखेको छ तपाईँहरूको लागि सजिलो माध्यमहरू है। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू त मजाले आराम गर्दै हुनुहुन्छ, पक्कै पनि खानपिन त गरिसक्नु भयो होला होइन, अब खाना भएर मजाले सुतिसक्नु भयो होला कतिपय साथीहरू, र कतिपय साथीहरू सुत्ने तर्खरमा हुनुहुन्छ होला, कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ होला, बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू मजाले गफगाफ गर्दै हुनुहुन्छ होला भोलि।

को विभिन्न काम को प्लानिंग गर्दै हुनुहुन्छ होला। अब कतिपय साथीहरू अब दिनभरि अब साउनको बेला अब कोदो रोपाईको काम धम्माधम चलिरहेको छ, कामले गर्दाखेरि मजाले अब थाकिएर बसिराख्नु भयो होला होइन। अब सुत्ने तर्खर सँगसँगै साइटमा रेडियो अन गरेर अब सुत्ने तर्खरमा हुनुहुन्छ होला। अब कतिपय साथीहरू चाहिँ प्रोग्राम सुन कति बेला आउँछ, प्रोग्राममा चाहिँ सहभागी जनाउनु पर्छ, प्रोग्राममा मिठो कुराकानी सँगसँगै आफ्नो घर परिवारजनमा चाहिँ नाइट विशेष राख्नुपर्छ भनेर मजाले सोचाइ प्लानिङ बनाउनु भएको होला। र जे जस्तो अवस्थामा रहनु भए पनि तपाईँहरूको यो पर्खाइको घडी सकिएको छ। अब हामी एक घण्टा हामी तपाईँहरूसँगै रहनेछौ, रम्नेछौ, तपाईँहरूको रात्रिकालीन सन्देशहरू लिनेछौ, मिठा मिठा अनि रमाइलो कुराकानी गर्नेछौ, अनि सँगसँगै तपाईँहरूको रात्रिकालीन सन्देश लिने हामीले जमर्का गरिएको छ। र कार्यक्रममा कल गर्न चाहनुहुन्छ, रात्रिकालीन सन्देशहरू राख्न चाहनुहुन्छ भने तपाईँहरूको लागि हामीले नम्बर खुला गरिएको छ 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा कल गर्दै तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। अनि फेसबुकको पेजबाट कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्नको लागि पनि एकदमै लाइभ अन छ, त्यहाँ लाइभबाट तपाईँहरूले मजाले कमेन्ट गर्नुभयो भने तपाईँहरूको कमेन्टहरू हामी अवश्य अनेर गर्ने नै छौँ। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने हाम्रो पेजलाई फलो गर्न भने चाहिँ नभुल्नुहोला साथीहरू, र आफ्नो साथीहरूको माझमा यो प्रोग्राम पुर्याउन चाहनुहुन्छ भने लाइभ सेयर गर्न पनि नभुल्नुहोला। तपाईँको सानो सेयरले पनि धेरै चाहिँ सपोर्ट मिल्नेछ तपाईँ लगायत हाम्रो सम्पूर्ण श्रोता साथीहरूको माझमा। र कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि तपाईँहरूको रात्रिकालीन सन्देश दिनका लागि आउनेछौ। तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। अब भने कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि आउन सक्नुहुनेछ। हामीले तपाईँहरूको लागि नम्बर खुल्ला गरिसकेको छ, 9860552525 कल गर्दै रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ अनि आफ्नो घर परिवारजनमा सम्झिन सक्नुहुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरूले हेलम्बो एफएम सुन्दै हुनुहुन्छ र सुनिराख्नु भएको छ। यो प्रोग्राममा तपाईँहरू आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। जुन ठाउँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ। त्यसको लागि नम्बर एकदमै खुल्ला छ, 9860552525 माध्यम हुँदै कार्यक्रममा जोडिनु होला भन्न चाहन्छु। र आजको लागि भने पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, लासुफिया फुल्ला कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट माया घिसिङ है। हजुर, अनि मायाजी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर एकदमै मेरो खाना भइसक्यो भन्नुपर्छ। अनि सन्चै हुनुहुन्छ तपाईँ? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि सुनाइदिनुहोस् न तपाईँ लगायत तपाईँ हुने ठाउँतिरको आज यति बेलाको मौसमको अवस्था के छ? हजुर म लगायत हाम्रो चौतारातिर पनि एकदमै ठिकै छ। आज दिउँसो चाहिँ अब मजाले बेसरी पानी परेको थियो र अहिले ठिकै छ, राम्रो नै छ, मौसम सफा नै छ भनौँ न है। हजुर अनि आजको दिन कस्तो भयो, कसरी व्यतीत गर्नुभयो नि? हजुर घर घर आइसी काम गरेर आजको दिनलाई बिताउनु भयो है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सो धेरै धेरै धन्यवाद छ। मायाजी हुनुहुन्थ्यो है यता काभ्रेबाट, सो उहाँले पनि यो साईमा फोन गर्नुहुँदै सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै भाइदिनु भएको छ। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 9860552525 गीत सो नम्बर हुँदै कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँहरूको लागि नम्बर एकदमै खुल्ला छ, हामीले जुन माध्यम सजिलो छ सो माध्यम हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। अनि फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्टहरू पनि राख्दै गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी लिनेछौँ। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: युवा त्यो बहना गर्नु भन्दा सिधै भन मलाई तिम्रो जरुरत छैन, पुरै सकियो, मलाई तिम्रो जरुरत छैन, पुरै सकियो।
0: हजुर नमस्ते, हजुर नमस्ते। युवा त्यो भन्दा कुरै सक्यो, बहाना गर्नु परेन है त। हजुर हजुर एकदमै पक्कै पनि त्यहाँ बहानाले किन चाहिँ अब अल्झाइराख्नु, अब त्यो कुरा गर्नुभन्दा सिधै भने पछाडि कुरै नै सकिहाल्यो नि, धेरै किन गन्थन मन्थन है। हजुर हजुर ल पक्कै पनि एकदमै मिठो लाइन शब्दको साथमा कार्यक्रममा जोडिनु भएको छ। मनोजी अनि खाना खानु भयो?
1: एकदम हजुर, मेरो खानपिन भइसक्यो,
0: हजुर एकदमै खाना भएर नै कार्यक्रममा जोडेको छौ। अनि सुनाउनुहोस् के छ नयाँ नौलो खबर, आजको दिन कस्तो भयो तपाईँको?
1: मेरो सब ठिक छ, काठमाडौँतिरको भन्नुपर्दा मजाले पानी परेर आएको छ, आज दिन भन्नुपर्दा कामहरू गरियो, पछि यस्तै नै छ है हजुर।
0: ए हजुर हजुर, ल ठिकै छ, हुन्छ, कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
1: रात्रिकालीन सन्देश भन्नुपर्दा त फर्स्ट अफ अल हजुरलाई गुड नाइट मिठाईनिर कामना गर्न चाहे, हाम्रो राघव दाई त्यसै गरी प्रधान दी हाम्रो एउटा टिम परिवारलाई पनि गुड नाइट मिठाईनिर कामना गर्न चाहे है। उता फिल्डिङको दिन बाबा भाइको सुन्दै हुनुहुन्छ होला, उहाँहरूको लागि पनि गुड नाइट मिठाईनिर कामना गर्न चाहे, सबै साथीहरूको लागि पनि गुड नाइट मिठाईनिर कामना गर्न चाहे। हेलम दर्शनलाई ज जसले माया गरेर सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णलाई पनि गुड नाइट मिठाईनिर कामना शुभ छ पनि भन्न चाहे। योभन्दा अघि पछि कल गर्नुहुने साथीहरू सम्पूर्णको लागि पनि गुड नाइट मिठाईनिर कामना गर्दैछु।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो धेरै धेरै धन्यवाद छ मनोजीलाई, है शुभरात्रि व्यक्त गर्न चाहन्छु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि, नम्बरहरू एकदमै खुल्ला छ, सो माध्यम हुँदै तपाईँहरूले जुन माध्यम सजिलो छ उक्त माध्यमबाट कार्यक्रममा जोडिन पाउनुहुनेछ अनि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। यो रातिको समय छ, तपाईँहरूले जुन माध्यमबाट सजिलो हुन्छ कार्यक्रममा जोडिन पाउनुहुनेछ। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, शुभ नाम, हजुर सुरजी बोल्दै हुनुहुन्छ है? हजुर सुरजी, यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर ड्युटी गर्दै हुनुहुन्छ। अनि खानपिन के कस्तो भयो तपाईँको? हजुर हजुर, एकदमै भर्खर नै भएको भन्नुपर्छ। अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ समग्रमा तपाईँको? हजुर हजुर, एकदमै अब आज नेपालतिर पनि केही ठाउँहरूमा चाहिँ यो दिउँसोको समयमा ठूलो पानी परेको थियो र त्यो कारणले गर्दा होला यति यो रातिको समयमा एकदमै मौसम खुल्ला छ र शीतल पनि छ आज। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भयो, एकदमै खुसी लाग्यो, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद,
1: स्वागत हामीलाई। त्यस्तै गरेर भोजपुरको पौधमतिर हुनुहुन्छ मेरो घर परिवार लगायत सम्पूर्ण आफन्तजनहरू आराम र आरामको कामना गर्दै गुड नाइट शुभ छ पनि भन्न चाहन्छु भने यी साथीहरूको नाम लिनु पर्दा सर हुनुहुन्छ तीर्थ राई, रमन मोक्तान तामाङ, योगे निम्याङ लिम्बू, छिरिङ यन्जन, पूर्वेली आकाश राई सर, रञ्जित राई र वियोग राई सर हुनुहुन्छ। उदयपुरबाट प्रोग्राम अवश्य पनि सुन्दै हुनुहुन्छ होला। हाम्रो प्रतिमा स्पर्शी भन्न चाहन्छु भने अस्मि सोतङ, अनुसभिक सिग्राई, राजकला कुलुङ, सानुमाय शेर्पा, कालीकमल ओलिम लिम्बु, ईश्वरी मेवाङ, सुमिना आले, सुनी भुजेल, अनिता नखो, नाना भूमिका राई, मिडिया प्रेमी राई अनिसा, मिडिया प्रेमी निमो शेर्पा, सोनिम शेर्पा, रिमा थामी, अञ्जना खिमदुङ राई, युनिका बस्नेत, सुमिन्द्र पासिङ तामाङ, रश्मि चामलिङ राई, सु चामलिङ निर्मला, सुशीला विश्वकर्म, आशिका तामाङ र रियात्मा ऋतु किराती, सन्जु शेर्पा, सन्जु कल्पना तामाङ लगायत मलाई सुरज राई तुम्छ भनेर चिन्नुहुने सबै सबैलाई नभन्दै हजुरको विषयबाट छुट्टिन चाहे अवस्था नमस्ते शुभरात्रि।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, सुरजी हुनुहुन्थ्यो, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहे। हजुर नमस्कार, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर याङ्लाकोटबाट मुना गोले भन्नुभयो। हजुर मुनाजी, अनि खानपिन गर्नुभयो त तपाईँले?
2: हजुर,
0: हजुर एकदमै मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ? हजुर हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि आरामै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि आज भोलि यहाँलाई कोटतिर के कामहरू चल्दैछन्? हजुर रोपाईको कामहरू लगभग चल्दैछ है। ओके हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ तपाईँले। लाइभ भन्नुभयो? हजुर ए भनेपछि फलो गर्नु भएको छ हेलम्बा एफएमको फेसबुक पेजलाई? ए ल ठिकै छ, हुन्छ यो कुरालाई के रहेछ म बुझ्छु। अनि हुन्छ फेसबुकमा हामी फ्रेन्ड छ नि है? हजुर हुन्छ, त्यसमा छोटो मेसेज एउटा केही लेखेर पठाइदिनु होला अनि त्यसमा प्राविधिक के रहेछ म त्यो बुझेर लाइभ नोटिफिकेसनको बेल बज्ने बनाइदिउँला नि है त। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि। हजुर यति बेला राघवजी हुनुहुन्छ। ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो, मुनाजी हुनुहुन्थ्यो, सो उहाँले पनि यो विषयमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु अनि शुभरात्रि गर्न चाहे। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा, कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ। तपाईँहरूले जुन माध्यम सजिलो हुन्छ, जुन माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन चाहनुहुन्छ, सोही माध्यम हुँदै कार्यक्रममा चाहिँ जोडिन पाउनुहुनेछ। तपाईँहरूको लागि हामीले फेसबुक पेज अनि मोबाइल बाट तपाईँहरूको लागि हामीले प्रत्यक्ष नम्बरहरू पनि कनेक्सन गरिएको छ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते। हजुर नमस्ते, गुड इभिनिङ, कहाँबाट को बोल्दै हुनुहुन्छ तपाईँ? हजुर आयुष जी बोल्दै हुनुहुन्छ है? हजुर अनि आयुष जी के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? ए हजुर ल ठिकै छ, पस गर्दै गर्नु होला, हामी आइपुग्छौँ नि त है त। हजुर एकदमै सन्चै आरामै छ भन्नुपर्छ। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्। ए हजुर हजुर ल ठिकै छ, अनि आजको दिन कस्तो भयो, कस्तो हुँदैछ? ए भनेपछि आज गोठालो गर्नुभयो, भनेपछि आजको दिन एकदमै रमाइलोसँग नै बिताउनु भयो। हजुर हजुर एकदमै सबैको आफ्नो काम हुन्छ, आफ्नो ड्युटी त हो नि है। हस् हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
2: छ यसोसाली आमाले टेलिभिजन गर्नुहुने भाउजी सङ्गीतालाई प्लस साथी हुनुहुन्छ प्रदीप भण्डारी जहाँ चिरे भए तपाईँ जन्म धेरै धेरै शुभकामना राख्न खान चाहन्छु अनि अमन माइकमा जन्म बाँधिनु भएछ प्यारो साथी सुरेन्द्र श्रेष्ठ प्लस प्यारो भाइ कमल बुढाथोकी उहाँहरू दुवैजनालाई ह्याप्पी म्यारिज लाइफ लङ लाइफको क्यामेरा है बाबु प्लस साथी भन्न चाहन्छु र यसोसले सम्झना समर्पण गर्नुपर्दा नेपाल ठिकै रहनुहुन्छ मेरो पूर्वतिर तिमतिर रहनुहुन्छ पनि खुसी सम्झना है दिदी निमाला भाइ दादा निष्ठानन्द प्लस दादा प्लस अब हामीलाई पनि नाप्छु उहाँहरूलाई पनि मिठो निगरीको क्यामेरा आउँदै आरोपले चाहना व्यक्त गर्न चाहेँ र सर्वप्रथम यति मिठो बोल्ने छ स्टेज भाइस केटाले हजुर टेक्निकल दिन्छ प्लस हामीले फोन दिन्छ मिठो सम्झना प्लस माया है भनेर चाहन्छु र त्यो साथीहरू भन्नुपर्दा मुटु प्रेम तामाङ प्लस आशिषले मुटु सदेश हामीले धेरै सम्झना प्लस मिठो माया बिर्सेको छैन प्लस अनलाइन आएर कुरा चाहिँ गर्न पाएको छैन साह्रै आउनु होला भनेर चाहन्छु र साथीहरू भन्नुपर्दा हाम्रो निरुत काम लिँदै रमला साम्पाङ्गै हाम्रो बान्तावा सुप्रिया सरितरै मिलाकै मिलाइ अनिसालाई पनि सम्झना प्लस तर साथी तीर्थ राई हुनुहुन्छ हाम्रो रोलपाली सक्षम मगर रूपेश राई माथि प्लस हाम्रो मिचिमा फाङ्गै हाम्रो तर दादाहरू तर सानुलाहाङ राई पस्तिरी भूमिका राई आशिष नयन बज्ने शङ्कर किरात राई लम्बी किरात पनि सम्झना निकिशनले मोकोपालबाट चटपटे प्लस सुरेन्द्र श्रेष्ठ तामाङ राजकुमार गुरुङ राजी सीता भण्डारी सीता लिम्बू शान्त श्रेष्ठ इन्टरमिडियन तिला मामा राजा तेजन जगेनी नाङ लिम्बू हाम्रो कुमार फुर्मेली कान्छ रामजित राईलाई पनि सम्झना रमला तामाङ राम कुमार राई राम लिम्बू पत्नी गीता हुनुहुन्छ सम्झना प्लस मिठोमा है भन्न चाहन्छु त्यसै गरी हाम्रो पति श्री हानुनलाई पनि सम्झना प्लस माया हाम्रो राई निशा निशा हुनुहुन्छ मिता राईलाई पनि हाम्रो कल्पना तामाङ हुनुहुन्छ कुबेत गिरे प्रारी साथी हुनुहुन्छ सुशील अभिषेकमा सुहानी योङहाङ बालकुमार राई मनकु राई निजातकालिका राई दिनु प्लस पुष्पा राईलाई पनि सम्झना मन कुमार भुजेल हाम्रो राजेश गुरुङ हुनुहुन्छ सन्देश गुरुङलाई पनि सम्झना प्लस मिठो माया भन्न चाहन्छु हाम्रो लगायतका साथीहरू त धेरै नै हुनुहुन्छ साउथ कोरियातिर हुनुहुन्छ हाम्रो मदन गुरुङलाई पनि सम्झना बिरु छेत्री लगायत मौसम राई शक्तिका लम्साल लगायत मलाई जति पनि साथीहरूले पूर्वी झन्डा नसामा लागेर सन्देश हुनुहुन्छ माया गर्नुहुन्छ एक लास्ट हाम्रो जीवन पाठमा गरेर हाम्रो एसपी राई पनि सम्झना प्लस माया भन्दैछु नमस्ते
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो पूर्वीले सफल आयुष अन्जान राई हुनुहुन्थ्यो सो उहाँलाई धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु यति बेला हामी माझमा धेरैजना श्रोता साथीहरूको कमेन्टहरू प्राप्त भएको छ केही साथीहरूको कमेन्ट लिन्छु म हेलो गुड इभिनिङ दादा नमस्ते मेरो प्यारो मान्छे दिपाली शर्मिलालाई राईको लागि चाहिँ गेट विल्सन भन्न चाहन्छु अनि त्यस्तै गरी मामु अञ्जन यात्री प्यारी साम्पाङ बाबा विनोद साम्पाङ अल फ्रेण्डको लागि गुड नाइट भन्नुभएको छ यति मिठो कमेन्टको लागि कल्पना साम्पाङजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु अनि हजुर नमस्ते शुभरात्री सुन्दैछु सुनखानीबाट सम्पूर्ण रेडियो प्रेमी मित्रहरूलाई नमस्कार अनि शुभरात्रि मित्र निधरीको कामना गर्दछु भन्नुभएको छ रीना श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि जीवन विक हुनुहुन्छ नमस्ते के छ खबर आरामै हुनुहुन्छ भन्नुभएको छ म एकदम सन्चै आरामै छु तपाईँ पनि सन्चय नै हुनुहुन्छ होला अनि गुड नाइट सबैजनाको लागि भन्नुभएको छ दिलसा राई र सुमिला शेर्पाजी हुनुहुन्छ तपाईँले पनि दुवैजनालाई धेरै धेरै धन्यवाद छ अनि निशा थोकर हुनुहुन्छ उहाँले पनि सबैजनाले गुड नाइट भन्नुभएको छ अनि रात्रिकाली नमस्कार शुभ सब पनि हजुर भन्नुभएको छ रामजी घिमिरे हुनुहुन्छ धन्यवाद तपाईँले पनि शुभरात्रि यो मिठो कमेन्टको लागि धन्यवाद है अनि साथमा मिठो निधरीको कामना अनि हेलो दादा के छ हजुरको खबर म मनोज बोल्दैछु है त भन्नुभएको छ र सम्पूर्णलाई शुभरात्रि भन्नुभएको छ मनोजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि नमस्कार हजुर म पनि प्रोग्राम सुन्दैछु एकदमै राम्रो छ दाङ घोरही 1900 गाको मान्छे हाल भारतबाट भुवन राउत यति बेला कार्यक्रम सुनिरहेको सम्पूर्ण रेडियो प्रेमी मनहरूमा मिठो सम्झना छ है भन्नुभएको छ भुवन राउतजीलाई धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि अलि टाढा हुनुहुन्छ र पनि यो हाम्रो हेलम्बो एफएमलाई अत्यन्तै माएको साथमा यो रातिको समयमा यो मिठो सन्देशको लागि धन्यवाद छ अनि लेख्नु भएको छ हेलो गुड इभिनिङ ब्रदर विथमी अमिना सुनवार फ्रम दोलखा मुटु मनिषा मगर प्यारी सुशीला विश्वकर्मा दादाराज घले मगर विवश कुलुङ तिलक विष्ट टेकु छेत्री रत्न बहादुर थापा कुमार प्रजा अभिरमान सुनवार नवराज श्रेष्ठ माया निरुता युञ्जन संगीता लामा कविता घतानी सरस्वता पोखरेल धनु गजमेर किराती अञ्जना भन्नुभएको छ धन्यवाद छ है अमिनाजी तपाईँले पनि अनि हेलो दादा दर्शन, म पनि प्रोग्राम सुन्दैछु काभ्रेबाट। नाइट विशेष भन्नुपर्दाखेरि हजुरको लागि भन्न चाहन्छु, अनि त्यसै गरी राघव दादाको लागि अनि गुड नाइट भन्न चाहन्छु, अनि साथीहरू धेरै हुनुहुन्छ सम्पूर्णको लागि भन्न चाहन्छु। अनि विशेष गरी आज चाहिँ साथी दिनेश को जन्मदिन परेको रहेछ, उहाँलाई ह्याप्पी बर्थडे टु यु, मिस यु भन्न चाहन्छु, अनि मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि भन्नुभएको छ। आशा वाइबा हुनुहुन्छ, सो उहाँलाई पनि धन्यवाद छ। अनि गुड नाइट सबैजनालाई भन्नुभएको छ। मुना मुखिया हुनुहुन्छ, मुनाजीलाई पनि धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। अनि लेख्नु भएको छ गुड नाइट है त सबैजनाको लागि भन्नुभएको छ। सानु माया शेर्पा हुनुहुन्छ है, परदेशबाट हुनुहुन्छ, सो उहाँले पनि धन्यवाद। अनि लेख्नु भएको छ दर्शन नमस्कार हजुर, म तीन जुरे मीडिया ग्रुपको सक्रिय तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत गुड नाइट विशेष राख्नु पर्दाखेरि लोकेन थिक्लेन लिम्बु, देव बास्कोटा, मनोज भुजेल बहिनीहरूमा सुची आरती लिम्बु, पूजा चामलिङ, पूजा माधिवाल लिम्बु, अनि फूलमाया आङथेवा लिम्बु, अनि मीडिया प्रेमी निर्मला वानेन, सम्झना लिम्बु लगायत सम्पूर्णमा सुन्दर सपनाको कामना गर्दै विदा हुन्छौ कि बाई बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई धन्यवाद व्यक्त गर्दछु। अनि सरस्वती शिष लगायत सबैजनाको लागि गुड नाइट है भन्नुभएको छ। बुद्ध वज्राचार्य हुनुहुन्छ, धन्यवाद छ बुद्धजी तपाईँले पनि। अनि सरोज राई तुम्साजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँको पनि हामीले कल प्राप्त भइसकेको छ, सो कमेन्ट पनि गर्नुभयो, धेरै धेरै धन्यवाद छ। अनि अहिलेको लागि भने हामी गीत राख्ने बेला भएको छ, तपाईँहरूको माझमा छोटो मिठो अनि रमाइलो गीतहरू राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। सो गीतपछि पुनः स्वागत गर्न चाहन्छु। आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। र साथीहरूको कमेन्ट हामी माझमा एकदमै प्राप्त भइरहेको छ। सो साथीहरूको कमेन्टहरू हामी लिन्छौ र लिन चाहन्छौ पनि। तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ र कल पनि गर्दै गर्नुहोला। र यति बेला कमेन्ट प्राप्त भएको छ। हेलो, नमस्ते, नमस्कार हजुर, कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट, म सुना कन्दुङवा भन्नुभएको छ। शुभरात्री सन्देश राख्नु पर्दा अप्सरा खड्का, सबिना कन्दुङवा, सुनिता भण्डारी, संस्थानी, अप्सरा अप्सरा, अन्जिता, सम्झना, सृजला, कल्पना, विनिता, सरिता अनि बिना मगर, रन्जु मगर, सविता थारू अनि रूपा चौधरी, लक्ष्मी चौधरी, मनसुन तामाङ, उर्मिला दियाली, श्रीराज महत, ठिकाराम सुनवार, हिरबहादुर लोकाई अनि क्रिस समीर, केशव भरत देवमान, मनिषा छेत्री, सरस्वती अनि तुलसा, एलिसा, राधिका, मीना, विनिता लेखक अनि रतन युक्त दिया, सबैजना गुड नाइट भन्नुभएको छ। सोनाजीलाई धन्यवाद छ है त। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर शुभ नाम एकचोटि दोहोऱ्याइदिनु होला। हजुर हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? ए हजुर हजुर, हजुर हजुर, त्यो पनि हुन सक्छ। अब अहिले यो मौसम परिवर्तन पनि हुँदैछ, बिस्तारै पानी पर्ने, जाने आउने यस्तो नै छ, चिसो पनि हो, त्यो कारणले पनि हुन सक्छ। राम्रोसँग खियर गर्नु होला है त। हजुर, अनि खानपिन गरिसक्नु भयो होला? हजुर एकदमै, मेरो पनि खानपिन भइसकेको छ भन्नुपर्छ है। हजुर हजुर, ल अनि आजको दिन कस्तो भयो तपाईँको? ए हजुर हजुर, ए हजुर हजुर, अँ त्यो हुनसक्छ। आइतबारमा दिउँसोको चाहिँ हाम्रो प्रोग्राम चल्दैन, अरू बेला चाहिँ आउने गर्दछ है। हजुर हजुर हजुर, एकदमै एकदमै, ए ए हजुर, ल ठिकै छ। पक्कै पनि कहिले कहिले त्यस्तै नै हुन्छ, अलिकति झुकिन्छ हामी है। हजुर हजुर, एकदमै खानपिन भएर नै कार्यक्रममा जोडेका छौँ है। हजुर ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर हजुर, हजुर हजुर, एकदमै हजुर हजुर,
1: घर परिवारलाई
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। यो बसाईमा कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। र यति बेला हामीलाई म्यासेज प्राप्त भएको छ, म्यासेज गर्नुभएको छ उहाँले। हेलो हजुर, म चाहिँ सुमिता तामाङ, यता एसपीकेबाट गुड नाइट भन्नुपर्दाखेरि चाहिँ अलफ्रेन्डको लागि अन्जिता थापा मगर अनि प्रदीप तामाङ, मनोज तामाङ, सुशान सोनाम अनि मानिसा अशोक एण्ड अलफ्रेन्डको लागि गुड नाइट भन्दै बिदा हुन्छु भाइ भन्नुभएको छ। सुस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि, म्यासेजको लागि है। र यति बेला भने हामी कोही साथीको कमेन्टतर्फ लाग्छौ, कमेन्ट गर्नुभएको छ है। गुड इभिनिङ, नमस्ते दादा, म रमिला राई फ्रम मोराङबाट प्रोग्राम सुन्दैछु लाइभ मार्फत, सबैमा मिठो सम्झना, गुड नाइट, बाई बाई भन्नुभएको छ। रमिला राई हुनुहुन्छ, हामीलाई मोराङदेखि यति मिठो कमेन्ट गर्नुभयो, सो धेरै धेरै धन्यवाद छ रमिलाजी। तपाईँले पनि शुभरात्री, मिठो निद्राको कामना व्यक्त गर्न चाहन्छु। र सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार गर्नुभएको छ, नमस्ते, तपाईँले पनि शुभरात्री अनि मिठो निद्रीको कामना। लेख्नु भएको छ, हेलो दर्शन, नमस्ते, म पूर्वीली अन्जान सफल आयुष भन्नुभएको छ, युएईबाट हामीलाई प्रोग्राम सुनिराख्नु भएको छ र कलबाट पनि उहाँ भाइदिइसक्नु भएको छ, सो यो मिठो कमेन्टको लागि पनि धन्यवाद छ तपाईँलाई। अनि लेख्नु भएको छ, हेलो दाई, रात्रिकालीन नमस्ते फ्याफुल्ला, म भोजपुरी जेनजी भन्नुभएको छ, भोजपुर घर भई हाल पनि सात समुद्र पारीबाट प्रोग्राम मजाले सुन्दैछु, रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि हजुरको लागि अनि भोजपुरमा हुनुहुने मेरो घर परिवारमा चाहिँ धेरै सम्झना अनि साथीहरू मन्त्री आखा राई, आकाश राई, सुरोज राई तुम्छा अनि त्यसै गरी राज बिराही काइला, एक्सान विराज राई, अरू वरूण चञ्चली राई अनि हिमा राई, युनिसा तामाङ, सपना तामाङ मुक्तान, भाउजू कल्पना तामाङ, भूमिका राई, सानो कमला, फुचीएम कला कुलुङ, सरस्वता पोखरेल, राइनी राज कला अनि रञ्जना बाहेङ राई र सबैजनाको लागि गुड नाइट भन्दै छुटिन्छु भन्नुभएको छ। रमण मुक्तान तामाङजीलाई पनि धेरै धेरै धन्यवाद छ, परदेशी साथी हुनुहुन्छ र पनि यति मिठो कमेन्ट गर्नुभयो। र यति बेला अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, सो कमेन्ट लिन चाहन्छु म। लासु गर्नुभएको छ रमेश बज्रचारी हुनुहुन्छ, नमस्ते, तपाईँले पनि शुभरात्री है त, नमस्कार। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, लेख्नु भएको छ उहाँको कमेन्टमा, हेलो गुड इभिनिङ दाई, सेवा सन्चै हुनुहुन्छ भन्नुभएको छ। हजुर, म एकदम सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले एकदमै आशा र अपेक्षा राखेँ। र इट्स मी सामलिङ अम्बिका राई फ्रम उदयपुर नाउ युईबाट भन्नुभएको छ, प्रोग्राम सुन्दैछु फेसबुक लाइभबाट, गुड नाइट विशेष डियर रमेश मगर, सिस रीता राई, किराती अञ्जना, अंकल अन्जान थुलुङ, भूमिका राई, रमला राई सिन्धुली अनि त्यसै गरी सम्झना हंगाम लिम्बू अनि त्यसै गरी समर राई, लक्ष्मी गोविन्द राई, प्रमोद कुमार तामाङ, कृष्ण कुवर अनि सुज मोक्तान, कविता राई, दिल्सा राई अनि उषा किरण, मुस्कान बान्दोवा, अस्मी मगर, सीमा राई एण्ड मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीहरूमा मिठो माया, मिठो सम्झना, हेभ अ स्वीट ड्रीम, स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्ण मेरो घर परिवारमा मिठो माया, मिठो सम्झना, टेक केयर दाई, बाई बाई भन्नुभएको छ। यति मिठो कमेन्ट गर्नुभयो परदेशी साथी हुनुहुन्छ चामलिङ अम्बिका राईजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र यस्तै गरी अरूको साथीको कमेन्ट छ, यस्तो कमेन्टलाई पनि म लिन चाहन्छु। दर्शन नमस्कार सर, हजुर म पनि प्रोग्राम सुन्दैछु नि धनकुटाबाट, सम्पूर्ण साथीहरूमा मिठो सम्झना, मिठो माया, गुड नाइट भन्दै छुटिन चाहन्छु, कि बाई बाई भन्नुभएको छ। धनकुटाबाट यति मिठो कमेन्ट राखिदिनु भयो, यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ हाम्रो मुनाजीलाई है, मुनाजीले एकदमै मिठो कमेन्टर गर्नुभयो, सो मिठो कमेन्टको लागि तपाईँले धेरै धेरै धन्यवाद छ। र यसै गरी तपाईँहरूले पनि कार्यक्रममा कमेन्ट गर्न सक्नुहुनेछ अनि कल पनि गर्न सक्नुहुनेछ, कल गर्न चाहनुहुन्छ भने 98 60 55 25 सो नम्बरमा कल गर्दै कार्यक्रममा जोडिन पाउनुहुनेछ है। यो रातिको समय पनि हो, धेरैजना श्रोता साथीहरू अब यति बेला प्रोग्राम सुन्दै हुनुहुन्छ, रातिको समयमा खानपिन भएर मजाले सुत्ने तर्खर गर्दै प्रोग्रामलाई सुनिराख्नु भएको छ। यो प्रोग्राम यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको छ, यो रातिको समयमा र चौताराबाट प्रसारण भइरहेको प्रोग्रामलाई हामीलाई देश विदेशका विभिन्न ठाउँहरूबाट, विभिन्न बस्तीहरूबाट हिलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ, सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ पनि। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर जलबिरीबाट सागर थापा भन्नुभयो। हजुर सागरजी, के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर ड्युटी गर्दै हुनुहुन्छ। खानपिन गर्नुभयो त तपाईँले? हजुर एकदमै, मेरो पनि खाना भएर कार्यक्रममा जोडेको छ भन्नुपर्छ। अलि जलबिरीतिरको नयाँ नौलो खबरहरू के छ सुनाइदिनुहोस् न। ए हजुर हजुर, अनि मौसम कस्तो छ यति बेला? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर हजुर धन्यवाद। हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सागर थापा हुनुहुन्थ्यो यता जलबिरीबाट, सो उहाँले पनि धन्यवाद छ अनि शुभरात्री गर्न चाहन्छु। र कमेन्ट तर्फै लाग्छौ हामी, कमेन्ट गर्नुभएको छ गुड नाइट सबैजनाको लागि भन्नुभएको छ। कमला मुखिया हुनुहुन्छ, सो मिठो कमेन्टको लागि धन्यवाद कमलाजी। र अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्ते, नमस्कार, के छ खबर? म रामेश फुलासीबाट, आयुष छेत्री प्रोग्राम सुन्दैछु, ल मिस यु सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। आयुषजीलाई पनि धेरै धेरै धन्यवाद छ, हामीलाई रामेशाबाट यति मिठो सो कमेन्ट राखिदिनु भयो, धन्यवाद छ प्रोग्राम सुन्दै हुनुहुन्छ भने। र अर्को साथीले कमेन्ट गर्नु भएको छ, हेलो दादा गुड नाइट, म बागसोर नगरपालिका 8 मान्छे, अहिले भारतको गुजरातबाट प्रोग्राम सुन्दैछु। र नाइट विशेष राख्नु पर्दा तपाईँ लगायत हेलम्बा एफएम सिङ्गो टिमको लागि अनि मेरो श्रीमती र मेरो छोराको लागि सम्झिन चाहन्छु अनि शुभरात्री भन्न चाहन्छु भन्नुभएको छ। सो मिठो कमेन्टको लागि सौरभ केसीजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। अनि सुन्दैछु जोरोपाटीबाट, म विमल तामाङ बमजन भन्नुभएको छ, काठमाडौँ जोरोपाटीबाट। यति बेला हामीलाई विमलजीले पनि प्रोग्राम सुन्दै हुनुहुँदो रहेछ, सो विमलजीले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना छ है। र अर्को साथीको कमेन्ट रहेको छ, हजुर सर नमस्कार, रात्रिकालीन अभिवादन सुन्दैछु म तनहुबाट, गुड नाइट विशेषमा मिठो निधरीको कामना सबैजनाको लागि है भन्नुभएको छ। सो मिठो कमेन्टको लागि धन्यवाद छ टेकु छेत्रीजी, तपाईँले पनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर निश्चल भन्नुभयो। हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर मजाले खानपिन गर्नुभयो, आराम गर्दै हुनुहुन्छ, सन्चै हुनुहुन्छ नि? हजुर हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अनि सुनाइदिनुहोस् नयाँ नौलो खबरहरू के छ?
2: एकदम एकदम राम्रो भन्नु पर्यो
0: है त। हजुर एकदमै राम्रो छ है,
2: राम्रै छ भन्नु पर्यो।
0: ओके ल ठिकै छ, अनि दिनहरू कस्तो हुँदैछ आज भोलि, के कामहरू चल्दैछ?
2: आज भोलि अब दिनहरू त राम्रै भइरहेछ दादा, हजुर अब हिजो अस्तिसम्म तपाईँको बेला के तपाईँ सिक्यो?
0: हजुर हजुर ए अब रोपाइसकेपछि अब कोदोको पालो आयो,
2: कोदो रोपाइको पालो आयो।
0: ओके ल ठिकै छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: हजुर ठिकै छ, सबैजनालाई अब शिवरात्रि भन्न चाहन्छु, सबै नेपालीहरूलाई होइन, अब दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई।
0: हजुर हजुर
2: बिचमा रहनुहुने साथीहरू सबैजनालाई, अनि जसरी बस्नु भएको छ सबै आएर ठाउँमा सबैजनालाई चाहिँ आराम कुशल रहनु होला भन्न चाहन्छु।
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो निश्चलजी हुनुहुन्थ्यो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ धन्यवाद व्यक्त गर्न चाहन्छु र अर्को साथीको कमेन्ट तर्फ लाग्छौ लेख्नु भएको छ गुड नाइट अल फ्रेन्डको लागि भन्नुभएको छ सदीक्षा हुनुहुन्छ सदीक्षाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि मिठो निन्द्रको कामना अनि लेख्नु भएको छ अर्को साथीको कमेन्ट हेलो दाई नमस्कार सुन्दैछु प्रोग्राम लाइभबाट हाल काठमाडौँबाट कृष्ण सुनवार हुने भन्नुभएको छ शान्ति विसी अनि संगीता ठकुरी धनु गजमेर एण्ड सबैजनाको लागि गुड नाइट भन्नुभएको छ कृष्णजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्रि अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई नमस्ते नमस्कार सुमधुर स्वर्की धनी आदरणीय प्रस्तुताजू म शमशेर लिम्बू धनकुटाबाट मेरो नामसँग संगीतसँग चिर परिचित सम्पूर्ण हृदय स्पर्शी तथा मीडिया प्रेमी मित्रहरूलाई मिठो माया अनि मिठो सम्झनाका साथै शुभरात्रि शुभ सपनीको कामना गर्न चाहन्छु भन्नुभएको छ यति मिठो कमेन्टको लागि शमशेर लिम्बुजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु शुभरात्रि सँगसँगै मिठो सपनीको कामना व्यक्त गर्न चाहन्छु तपाईँलाई पनि अनि गुड नाइट सम्पूर्ण साथीहरूको लागि भन्नुभएको छ भावना मगर र सपना ढुङ्गानाजी हुनुहुन्छ दुवैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ हेलो दादा नमस्ते नमस्कार खाना खानु भयो हजुरले भन्नुभएको छ मेरो खाना एकदमै भइसक्यो तपाईँको पनि भयो होला म पनि कार्यक्रम सुन्दैछु ललितपुरबाट मन कुमार विश्वकर्मा कार्यक्रम एकदमै मनपर्छ रात्रिकालीन सन्देश भन्नुपर्दाखेरि फर्स्टमा हजुरको लागि अनि मेरो घर परिवारको लागि अनि साथीहरूमा भन्नुपर्दाखेरि प्रिन्स किङ अनि सीता सीत विश्वकर्मा अनि त्यसै गरी सरोज विश्वकर्मा सुमन थापा एल्लोन गणेश रूपाल त्यसै गरी लक्ष्मी सबिना अनि रियान राज रापाल अनि खेमराज चामलिङ राई अनि एलिना गहजराज एलिसा सुनवार अनि साथीहरू धेरैजना हुनुहुन्छ सम्पूर्णको लागि भन्नुभएको छ मन कुमारजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु अनि गुड नाइट भन्नुभएको छ जेनी लिम्बू हुनुहुन्छ धन्यवाद छ तपाईँले पनि अनि अर्को साथीको कमेन्ट छ गुड इभिनिङ नमस्ते नमस्कार साथमा रात्रिकालीन अभिवादन सन्चै हुनुहुन्छ खाना खानु भयो त भन्नुभएको छ एकदमै सन्चै आरामै छु इट्स मी ए अनिता चामलिङ राई फ्रम खोटाङ मंगलचार हालसी हाल चाहिँ धरानबाट सुन्दैछु फेसबुक लाइभबाट भन्नुभएको छ मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ यति बेला धरानबाट हामीलाई मिठो कमेन्ट प्राप्त भएको छ र फर्स्ट टाइम हो दाई सम्पूर्णलाई शुभरात्रि भन्दै छुटिन चाहन्छु ओके बाई बाई भन्नुभएको छ सो धन्यवाद व्यक्त गर्न चाहन्छु है अनिता सामलिङजीलाई साथमा स्वागत पनि छ हाम्रो यस हाम्रो रेडियोमा तपाईँलाई हाम्रो यो पेजमा है प्रोग्राम सुन्नु भएको रहेछ आज पहिलोचोटि र आगामी दिनमा पनि प्रोग्राम सुनेर भरपूर साथ दिनुहुनेछ भन्ने एकदमै आशा र अपेक्षा राखेको छु

होलीको अवसायमा तपाईँहरूको कल अवश्य लाग्नेछ। कल ट्राई गर्न भने कहिले पनि नभुल्नु होला, यही कामना गर्न चाहन्छु। निराश मन चाहिँ कहिले पनि नबनाउनु होला है। र कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद छ। अनि यो सँगसँगै हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा मिठा अनि रमाइला कमेन्टहरू गरेर साथ दिनुहुने, देश विदेशमा रहने हुने सम्पूर्ण हाम्रो आत्मीय रेडियो प्रेमी मनहरू, सम्पूर्ण श्रोता महानुभावहरूलाई मिठो मिठो कमेन्टको लागि विशेष धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूको यस्तै यस्तै मिठा मिठा कमेन्टहरू हामीले वाचन गर्न पाऊ, हामी यही अपेक्षा र यही आग्रह गर्न चाहन्छु। र यो समयमा, रातिको समयमा, एक घण्टाको अवधिभर हामीसँगै प्रोग्राम सुनेर साथ दिनुभयो, प्रोग्राम सँगसँगै सहयात्रा गर्नुभयो सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाइ तथा दिदी बहिनीहरूलाई धेरै धेरै धन्यवाद। शुभरात्री, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि प्राविधिक कक्षबाट यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायत अन्य विभिन्न सामाजिक सञ्जालसम्म पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि धन्यवाद व्यक्त गर्दै आजको व्यवसायबाट भने म कार्यक्रम प्रस्तुता आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्रि।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल साउन 11 गते सोमबार, असाढ शुक्ल पक्ष त्रयोदशी तिथि, इस्वी सन् 2026 जुलाई 27 तारीख, नेपाल सम्बन्ध 1146। आज बिहान सूर्योदय 5:25 समयमा भएको छ भने सूर्यास्त भने साँझ 6:54 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। कोदारी सड़क खण्ड 10 दिनदेखि अवरूद्ध, मन्त्रीद्वारा स्थलगत अनुगमन, प्रधानमन्त्री बालनले सचिवालयबाट माधव खनाललाई हटायो। केन्द्रमा नेकपा एमाले र नेकपा बीच सत्ता साझेदारी सहमति अनुसार बागमतीमा एमाले नेतृत्व गर्ने, मधेसमा 3 दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दावी। कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान, 1.5 वर्षमा 12% मात्रै काम, मन्त्रीको निर्देशनपछि 40 करोड़को ठेक्का रद्द, प्रक्रिया शुरू। र काभा भलिबलमा नेपालको चौथो हार, सेमी फाइनल पुग्ने सम्भावना न्यून। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्ला स्थित अरणीको लोक मार्ग अन्तर्गत कोदारी सड़क खण्ड पहिरोका कारण 10 दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क खण्ड अवरूद्ध हुँदा आवाज जावतमा समस्या हुनका साथै स्थानीय जनजीवन प्रभावित बनेको छ। अवरूद्ध लोक मार्गको वस्तुस्थितिका बारेमा जानकारी लिनका लागि भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभित गौतमले स्थलगत अनुगमन गर्नुभएको छ। सो क्रममा उहाँहरूले सड़क सञ्जालका लागि भइरहेका प्रयास र पहिरोका कारण बारेमा जानकारी समेत लिएको छ। सड़क अवरूद्ध भएको लामो समय बितिसक्दा पनि खुलाउन प्रभावकारी पहल नभएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरिएको थियो। उनीहरूले 10 दिनसम्म यातायात सुचारू हुन नसक्दा दैनिक जनजीवन कष्टकर बनेको भन्दै यथाशीघ्र चाँडो खुलाउन समेत माग गरिएको छ। डलर देखाएर ठगी गर्ने गिरोहमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोक 4 जना युवक पक्राउ परेका छन्। पक्राउ परेमा सिन्धुपाल्चोक जिल्लाको 12 विषय घर भएका धनबहादुर तामाङ, लोकबहादुर तामाङ, राजकुमार तामाङ र विजय तामाङलाई प्रहरीले पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी वृद्ध बौद्धको टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको छ। साउन 8 गते बुढ नीलकण्ठ स्थित प्रगति चोकमा एक व्यक्तिलाई डलर देखाई ठगी गरेको उजुरी परेपछि प्रहरीको अनुसन्धान तथा खोजीका क्रममा उनीहरू पक्राउ परेको हो। पक्राउ परि जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईको अनुसार पक्राउ परेकाहरूमध्ये धनबहादुर तामाङ डलर देखाएर लुटपाट गर्ने गिरोहका नाइकेशन र उनी यसअघि पनि डलर देखाएर लुटपाट तथा ठगी गरेको आरोपमा 6 पटक प्रहरीले पक्राउ गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीको अनुसार अर्को आरोपी लोकबहादुर तामाङ यसअघि पनि 4 पटक पक्राउ परेको व्यक्ति रहेको छ। उनीहरूको साथबाट प्रहरीले सुनको औठी, ब्रसलेट, तिलहरी लगायतका गहना र $50 र 3,84,060 रूपियाँ नगद बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि ठगी र अनुसन्धान लुटपाट कसुरमा अनुसन्धान अगाडि बढ़ाएको प्रहरीले जनाएको छ। गाड़ीसँगै सुनकोशी नदीमा बेपत्ता भएको चालकको पहिचान खुलेको छ। शनिबार साँझ रसुवाको गोसाईकुण्डा अन्टेस्ट भ्यान त्रिशुली नदीमा खस्दा बेपत्ता भएका चालकको पहिचान खुलेको छ। सो गाड़ीका चालक रसुवाकै कालिका गाउँपालिका 3 का 22 वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ। रसुवागढ़ी स्याप्रोबेसीबाट धुन्छेतर्फ जाँदै गरेको विद्युतीय गाड़ी इभी गोसाईकुण्डा गाउँपालिका 5 चिलिमी विद्युत पुल स्थित पासङ लामो सड़कमा गोडिरहेको अवस्थामा अचानक अन्टेस्ट भ्यान त्रिशुली नदीमा खसेको थियो र नदीमा खसेको गाड़ीमा चालक मात्रै रहेका थिए। गाड़ी बेपत्ता र चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। काठमाडौँको सुन्दरी जलबाट 30 किलो गाजा सहित सिन्धुपाल्चोक 2 जनालाई पक्राउ गरिएको छ। गैराती 1 बजेको समयमा
4377 नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गाँजा बरामद गरेको छ र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका 3 हैबुङ घर भई हाल काठमाडौँको बागेकोटेश कागेश्वरी मनहर नगरपालिका 2 भई 2 आलो आलापोट बस्ने 26 वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने 34 वर्षीय अम्बक तामाङलाई पक्राउ गरिएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ। यसअघि पर्सा र मोराङबाट पनि गाँजा बरामद गरिएको थियो। साझा खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयको टीममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएको छ। डेढ महिना अगाडि पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका र अन्य वैयक्तिक क्रियाकलाप र भूमिको विश्लेषणपछि प्रधानमन्त्री शाहले आफ्नो शाहले टोलीलाई उनलाई टीमबाट विदा गर्ने निष्कर्ष निकालिएको हो। टीममा राख्दा समस्या हुन्छ र प्रधानमन्त्रीको समग्र टीमको छानबिनमा नै असर पर्छ भन्ने सामूहिक निष्कर्ष रहेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सम्बन्ध स्रोतले उनलाई बोलाएर सम्झाउने र पत्र दिएर विदा गर्ने सामूहिक सुझावपछि प्रधानमन्त्रीले सहमति जनाउनु भएको थियो। जिम्मेवारीबाट अलग भएको पत्र दिने निर्देशनपछि सिंहदरबार सम्बन्ध स्रोतको अनुसार प्रधानमन्त्रीको सचिवालयमा रहेको खनाल गत 1 असारको पासपोर्ट प्रकरणमा गरेको